सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत यतिखेर राहदानी नागरिकताको प्रतिलिपि र प्रहार सवारी चालक अनुमति पत्र जस्ता अत्यावश्यक सवारी सरकारी कागजात नागरिकको घर दैलोमा पुग्न थालेका छन्। सरकारले हुलाक सेवालाई गवर्नमेन्ट कुरियर सर्भिसको रूपमा घोषणा गरेपछि हुम्ला बाहेकका 76 वटै जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयसम्म यो सेवा पुगेको छ। सरकारले गवर्नमेन्ट कुरियर सर्भिस भन्ने नयाँ परिचयसँगै जिम्मेवारी दिएपछि विद्यमान स्रोत साधनकै भरमा पनि कर्मचारीहरू उत्साहित भई काम गरिरहेका छन्। यसअघि हुलाकीले घर घरमा चिठी पत्र मात्र पुर्याउँथे भने अहिले राजधानी लाइसेन्स र शैक्षिक प्रमाणपत्र जस्ता कागजातहरू घरमै आइपुग्दा सेवाग्राही सन्तुष्ट भएका छन्। सेवाग्राहीहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। गवर्नमेन्ट कुरियर सर्भिस शुरू भए यता 2 लाख भन्दा धेरै राजधानी विभिन्न जिल्ला प्रशासन कार्यालयमा पुर्याइसकिएको छ भने 7,000 भन्दा बढ़ी तान सेवाग्राहीको घर घरमै पुर्याइएको छ। त्यसै गरी 8 देखि 9 लाखको हाराहारीमा सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण भएकोमा 1,000 भन्दा धेरै सेवाग्राहीको घरमै पुर्याइएको छ। यस्तो सेवा विस्तारसँगै हुलाक विभागमा भएको जनशक्तिले अपुग हुन थालेको छ। यसै गरी पालिकाहरूमा रहेको हुलाक कार्यालयसँग आफ्नै गाड़ी बाइक र स्कूटर नभएकाले घर घरमा पुग्न समस्या भएको छ। नेपाल टेलिकमसँगको सम्झौता अनुसार साउन 1 गतेदेखि पार्सल ढुवानी शुरू भइसकेको छ भने सिम कार्ड समेत घरमै पुर्याउनका लागि भेरिफिकेशन सफ्टवेयर विकासको अन्तिम चरणमा पुर्याएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहकार्य मार्फत 17 वटा अस्पताल हुँदै 1,359 थान प्रयोगशाला नमूना ढुवानी भइसकेको छ भने स्वास्थ्य बीमा बोर्डसँगको सम्झौता अनुसार 77 वटा जिल्लामा सामग्री ढुवानी सेवा दिइरहेको छ। यसका अतिरिक्त विभिन्न एयरलाइन्सहरूसँग पनि द्रुत ढुवानी सेवाका लागि सम्झौता भइसकेको छ। हुलाक सेवा सबैभन्दा पुरानो र नागरिकको दूरदराजसम्म पुगेको विश्वसनीय सेवा हो। बीचमा ओझेलमा परे पनि अहिले पुनः सक्रिय भइरहेको छ। खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्। खुला सीमानाका कारण पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढ़ेको छ। अवैध तवरले नेपाल प्रवेश गरेर विभिन्न स्थानमा समूह बनाइ बस्ने शरणार्थीहरू लागू औषध कारोबार लगायतका सुरक्षा संवेदनशीलता उत्पन्न गर्ने क्रियाकलापहरूमा समेत संलग्न हुन थालेको प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बताउनु भएको छ। सिंहदरबारमा हिजो आयोजित संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्नुहुँदै महानिरीक्षक कार्कीले यस्तो बताउनु भएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विरूद्ध संसद सड़क र निर्वाचन मार्फत सशक्त संघर्ष गर्ने वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूलाई आह्वान गर्नुभएको छ। 48औं पुष्पलाल स्मृति दिवसको अवसरमा हिजो काठमाण्डुमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारलाई चारैतिरबाट घेरा हाल्ने रणनीति अपनाउनु पर्ने बताउनु भएको छ। सरकारले गरीब, मजदूर, किसान तथा उत्पीड़ित समुदायका अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउनुहुँदै त्यस विरूद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्ने प्रचण्डले बताउनु भएको छ। संयोजक दाहालले तथाकथित जेएनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिनुहुँदै पूर्ण जेएनजी आन्दोलन पूर्ण रूपमा सफल नभएको दावी गर्नुभयो। उहाँले वर्तमान चुनौतीको सामना गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरू बीच थप एकता हुनुपर्ने समेत बताउनुभयो। संघीय संसदका सांसदहरूले स्वकीय सचिव पीए राख्ने सम्बन्धमा भएको निर्णय कानून विपरीत भएको उल्लेख गर्दै हिजो सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। सर्वोच्च अदालतमा अधिवक्ताद्वय डाक्टर प्रेमराज सिलवाल र मणिराम उपाध्यायले दायर गर्नुभएको रिट निवेदनमा सांसदहरूले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको निर्णय कानून विपरीत हुने मात्र नभई यो संविधानको भावना प्रतिकूल रहने उल्लेख छ। यही साउन 4 गते राजपत्रमा प्रकाशित सूचनामा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 प्रयोग गर्दै सांसदहरूलाई पनि स्वकीय सचिवको सुविधा दिने गरी अनुसूची हेरफेर गरिएको थियो। नेपालमा बसेर अनैतिक गतिविधिमा संलग्न रहेका 47 जना विदेशी महिलालाई नेपालबाट निष्कासन डिपोर्ट गरिएको छ।
पर्यटकीय क्षेत्र ठमेल र राजदरबार मार्ग क्षेत्रमा सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा पक्राउ परेका 57 विदेशी महिला मध्ये 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले बताउनु भएको छ। ती महिलाहरूलाई युगाण्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या र इण्डोनेसिया लगायतका देशमा पठाइएको छ र बाँकी 10 जना माथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसै गरी सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने बिचौलिया विरूद्ध सञ्चालन गरिएको अभियान अन्तर्गत काठमाडौँ प्रहरीले 309 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये 61 जनामाथि कानूनी कार्यवाही अघि बढ़ाएको एसपी भट्टराईले जानकारी दिनुभयो। नवजात शिशुलाई लगाइएको डाइपर भित्र लुकाई छिपाई लागू औषध ब्राउन सुगर भित्र्याउने दम्पती सहित 3 जना प्रहरीको फन्दामा परेका छन्। झापाको भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा गत बिहिबार साँझ भद्रपुरको बस पार्कबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेमा अटो चालक भारत किशनगंज घर भई हाल बिरतामोट नगरपालिका 5 बस्ने 30 वर्षीय मोहित आलम, सोही अटोमा सवार उनकी श्रीमती 32 वर्षीय जेनेतुन खातुन, सोही ठाउँका 38 वर्षीय मोहम्मद तजरूल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले आफ्नै 2 महिनाको छोरा सोहेल आलमलाई प्रयोग गरी भारतको गलगलियाबाट ब्राउन सुगर नेपाल भित्राएका थिए। प्रहरीले चेक जाँच गर्दा ड्राइपरमा प्लास्टिक 8 ग्राम 94 मिलिग्राम ब्राउन सुगर प्लास्टिकमा 8 ग्राम 94 मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। साझा खबरमा अब विदेशको खबर। कंगोमा गत 2 महिनादेखि फैलिएको इबोला प्रकोपले 1033 जनाको ज्यान लिएको छ। यो मृत्युदर सन् 2014 2016 इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै 3 गुणा तीव्र रहेको बताइएको छ। यस पटकको दुर्लभ प्रकारको भाइरस भएकाले यसको स्वीकृत खोप र प्रभावकारी उपचार समेत उपलब्ध छैन। यस वर्षको प्रकोपमा मृत्युदर हालसम्म करिब 40% देखिएको छ। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। 76 वर्षीय शहाबुद्दीनले आफ्नो कार्यकाल पूरा हुनुभन्दा अगाडि नै हिजो सभामुख हाफिज उद्दीन अहमद समक्ष राजीनामा बुझाउनु भएको हो। राजीनामा पत्रमा मुटुको रोग, उच्च रक्तचाप र न्यूरोप्याथी जस्ता गम्भीर स्वास्थ्य समस्याका कारण दीर्घकालीन उपचार आवश्यक परेकाले पदमा निरन्तरता दिन नसक्ने उल्लेख गर्नुभएको छ। भारतमा निर्वाचित पूर्व प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने तयारी गरेपछि शहाबुद्दीनमाथि राजीनामा दिन दबाव बढ़िरहेको बेला उहाँले राजीनामा दिनुभएको हो। विदेशकै अर्को एउटा खबर। फ्रान्स र स्पेनमा डडेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको संख्या 1,35,000 पुगेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिम क्षेत्रमा पर्ने जिरोन्डा र ल्याण्ड्स क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्र 1,10,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै सीमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिम क्षेत्रमा लागेको डडेलोका कारण थप 25,000 मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने 20,000 भन्दा बढ़ी मानिसलाई घरभित्रै बस्न लकडाउनमा निर्देशन दिएको छ। डडेलो निकै भयानक बनेपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरेको छ। आगो नियन्त्रणका लागि करिब 800 अग्नि नियन्त्रक, 100 जनामा अर्धसैनिक प्रहरी र सैनिक परिचालन गरिएको छ। बुधबारदेखि शुरू भएको डडेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण विमानस्थलले निरन्तर पानी खसालिरहेका छन्। झाड़ी सफा गर्ने मेसिनबाट निस्किएको आगोका कारण डडेलो शुरू भएको हुन सक्ने आशंका स्थानीय अधिकारीहरूले गरेका छन्। अग्नि नियन्त्रणका अनुसार हालसम्म करिब 3,400 हेक्टर जंगल जलेको छ। फ्रान्सले सहयोग मागेपछि युरोपीय संघले आफ्नो आगो निभाउन 3 वटा पानी बोक्ने विशेष विमान पठाएको जनाएको छ। साझा खबरमा अब खेलकुदको खबर। सन् 2046 फिफा विश्वकप एसियाका 7 राष्ट्रहरूले संयुक्त रूपमा आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ। जापान फुटबल एसोसिएशन जेएफए को नेतृत्वमा एसियाका 7 राष्ट्रहरू मलेसिया, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, इण्डोनेसिया र सिंगापुरले आयोजना गर्ने विषयमा छलफल भएको छ। जेएफए का अध्यक्ष सुनेयासु मियामोतोले
क्षेत्रीय फुटबल महासंघहरू बीच यस विषयमा सकारात्मक र रचनात्मक कुराकानी भइरहेको बताउनु भएको छ। पूर्वी र दक्षिण पूर्वी एसियाली देशहरू बीचको यो सहकारले विश्वव्यापी फुटबल नक्सामा यस क्षेत्रको उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। यस महत्वाकांक्षी योजना अन्तर्गत सहभागी देशहरूले आफ्नो उत्कृष्ट र आधुनिक रंगशालाहरूलाई खेल स्थलको रूपमा प्रस्तुत गर्नेछन्। जस अनुसार मलेसियामा रहेको विशाल बुकिर जलिल राष्ट्रिय रंगशालालाई प्रमुख दावीका रूपमा प्रयोग गरिने योजना छ। यसका अतिरिक्त इण्डोनेसियाका चर्चित गेलोरा बुङ कार्नो र जाकर्ता अन्तर्राष्ट्रिय रंगशाला जस्ता ठूला तथा अत्याधुनिक पूर्वाधारहरूलाई पनि यस दावीको मुख्य आधार बनाइनेछ। यसले गर्दा मलेसिया तथा छिमेकी राष्ट्रहरूले विश्वकपका महत्वपूर्ण र रोमाञ्च खेलहरू आफ्नो भूमिमा सञ्चालन गर्ने दुर्लभ अवसर प्राप्त गर्न सक्नेछन्। सन् 2002 जापान र दक्षिण कोरियाले संयुक्त रूपमा सफल रूपमा विश्वकप आयोजन गरेपछि यस क्षेत्रमा पुनः विश्वकप फर्काउने यो पहिलो बलियो प्रयास हो। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। सरकारको शासकीय सुधार कार्यक्रम स्मार्ट हुलाक सेवा मार्फत जनताको घर दैलोमा राहदानी र लाइसेन्स। विदेशी शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्दो। सांसदले स्वकीय सचिव राख्न पाउने निर्णय विरूद्ध सर्वोच्चमा रिट। नेपालमा अनैतिक काम गर्ने 47 विदेशी महिलालाई देश निकाला। थप 10 माथि अनुसन्धान जारी। कंगोमा इबोला संक्रमणले 2 महिनामै 1000 भन्दा बढ़ीको मृत्यु। फ्रान्स र स्पेनमा भीषण डडेलो। विस्थापित हुनेको संख्या 1,35,000 पुग्यो। र सन् 2046 को विश्वकप 7 एसियाली राष्ट्रले गर्ने विषयमा छलफल।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 9 गते शनिबार, जुलाई 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको एकादशी तिथि, हरिशयनी एकादशी व्रत। नागढुङ्गा सुरुङ मार्ग सोमबारबाट सञ्चालनमा आउने, भ्याट नतिर्ने टिकटकको जवाफपछि कर निर्धारणको तयारी, खर्च टार्न ऋण खोज्दै उको किसान, चिनी मिलबाट 27 करोड़ भुक्तानी पाउनु बाँकी।
1: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारले दवाब दिएको 3 मानवाधिकार संगठनको दावी, राष्ट्रिय परिचय पत्रका लागि फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गरिँदै 15 वर्ष पछि पनि अधुरै भेरी बबई डाइभर्सन।
0: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम, स्थानीय सरकारको पहलमा घरमै पशु चौपायाको उपचार हुन थालेपछि किसानहरूलाई फाइदा।
1: हिमाचल प्रदेशमा पहिरोमा कार पुरिँदा 13 जनाको मृत्यु, भारतमा आन्दोलित युवा र सरकार बीचको वार्ता निष्कर्षविहीन, आज पनि वार्ता हुने, डढेलो बढ़दै जाँदा फ्रान्स र स्पेनमा 1,35,000 बढ़ी मानिस विस्थापित।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल तेस्रो पटक पनि पराजित, टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा आज भारत र जिम्बाब्वे बीच खेल हुने, विश्व एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानको सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्नको लागि सरकारले दबाव दिएको आरोप लागेको प्रसंग।
1: राष्ट्रपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायाधीशमाथि हस्तक्षेप भएको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको दावी गरेका हुन्। सरकारले भने राजीनामाका लागि दबाव दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुवाललाई राजीनामा दिन राजनीतिक दबाव दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिशन अफ जुरियस आईसीजेले पनि संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाले स्वतन्त्रतामा खतरामा पार्ने गरी सरकारले कदम चालेको समेत आरोप लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै 3 संस्थाले बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाए वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको समेत जनाइएको छ। यसैबीच सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सर्वोच्च प्रशासनलाई यस्तो दबाव वा धम्कीबारे केही जानकारी नभएको बताउनु भएको छ। उहाँले, हामीले त समाचार आएपछि मात्रै थाहा पायौं, सर्वोच्चभित्रका कुनै बैठकहरूमा यो विषयमा आधिकारिक छलफल भएको वा चर्चा भएको हाम्रो जानकारीमा छैन। त्यस्तै प्राध्यापक विजय मिश्रले यो विषयको यथार्थ बुझ्न प्रयत्नशील रहेको समेत बताउनु भएको छ। बारका अध्यक्ष समेत रहनुभएका मिश्रले, यदि साँच्चीकै विज्ञप्ति आएको अनुसार हो भने त्यो हामीलाई स्वीकार्य नहुने समेत उहाँले बताउनुभयो। राजनीतिक तहमा हामीले एक तहसम्म बुझ्दा त्यस्तो नभएको समेत उहाँले प्रश्न पार्नु भएको छ।
0: प्रशासनिक सुधारका लागि सरकारले चालेका कदमको प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत संवाद अगाडि बढ़ाउनु भएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरू, उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा नै बोलाएर छलफल संवाद गर्दै आउनु भएको हो। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यावहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छ। छलफलमा प्रधानमन्त्रीले व्यवसायीहरूलाई सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने वा निजी क्षेत्रलाई

0: हित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ। अमेरिकाले यही जुलाई 8 देखि कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिशनको प्रमाणीकरण अनिवार्य गरेकोमा नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको र नापतौल विभागको प्रयोगशाला ल्याब समेत जेएनजी आन्दोलनका क्रममा जलिसकेकाले अर्को व्यवस्था नभएसम्म 1 वर्षका लागि उक्त परीक्षण छूट ग्रेस पीरियड पाउन परराष्ट्र मन्त्रालय मार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन पनि सरकारवाला निकायले अनुरोध गरेका छन्। प्रधानमन्त्री शाहले क्वारेन्टाइन सर्टिफिकेशनको काम हप्ताको 2 दिन गर्न सम्बन्धित निकायलाई तत्कालै निर्देशन पनि दिनुभएको छ। यसैबीच एप अथवा वेबसाइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने प्लेटफर्म नियन्त्रणमा सरकारले सफलता प्राप्त गरेको दावी गरेको छ। त्यस्ता प्लेटफर्म बन्द गराउने अभियान शुरू गरेको 4 महिनामै करिब 2.5 लाख एप तथा वेबसाइट नेपालमा नचल्ने बनाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी पनि गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसबारेमा अनुसन्धान अध्ययन गरिरहेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 वटा मन्त्रालयले संगठन तथा व्यवस्थापन ओएनएम सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका छन्। 2-3 दिनभित्रै टुंग्याउने तयारी गरिएको छ। हालसम्म संघीय मामिला महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय विज्ञान प्रविधि नवप्रवर्तन मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय सूचना तथा संचार मन्त्रालय रक्षा मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले ओएनएम गरिसकेका छन्। हाल सचिव पदको दरबन्दी 71 छ। त्यसमध्ये मोटामोटी 10 वटा संख्यामा दरबन्दी घटाउने तयारी भएको भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले जानकारी गराउनुभयो। सरकारले एउटा मन्त्रालयमा एकमात्र सचिव राख्ने नीति बनाएको छ। त्यसैले मन्त्रालयको संख्या घट्ने बित्तिकै 5 वटा सचिवको दरबन्दी स्वतः घटेको छ। यसबाट प्रशासन सेवाका 5 जना र प्राविधिक सेवाका 5 जनाका दरले सचिवको दरबन्दी घट्ने देखिएको छ।
1: अब गोठमै पुगेर पशुको निशुल्क उपचारको प्रसंग। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन, बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार गर्न शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
2: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 वटा दुहुनो सहित 25 वटा गाई छन्। तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
3: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलि महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशु उपचार हुन थाल्यो भने किसान धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा ठूलो राहत गर्छ भन्ने लाग्छ।
2: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर सात श्रीगाईका छविलाल भण्डारी।
4: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो र किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो। किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
2: तुलसीपुर 3 का विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। 4 वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
5: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिराखेको छ। कृत्रिम गर्भधारणमा हामीले चाहिँ हामीले पैसा तिरेर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नु भएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साह उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्, अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
2: पशुको निशुल्क उपचार सेवा तुलसीको रूप महानगरपालिकाका 19 ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली:
6: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12 र 13 नम्बरको वडा चाहिँ हाम्रो उरारी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15 र 16 लागि चाहिँ डुवाङपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
2: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
7: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी शुरू गरेका छौँ कि किसानहरू हामीसँग जोडिनुहुन्छ, त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढ़ाउन सक्छ, त्यो सामर्थ्य राख्छ।
2: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैंसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जित सागर, जीएम, सीआईएन रेडियो, हाम्रो पहुँच, तुलसीपुर, दाङ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमान बारेको मापदण्ड र शब्दावली
8: र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो। त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
1: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर.com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नवराज मैनालीले नेपालमा चिनियाका अपराध अखडा शीर्षकमा खबर लेख्नु भएको छ। पछिल्लो समय बिजनेस भिसामा 1034 चिनिया नेपालमा आएका छन् भनी उनीहरूमाथि छानबिन गर्दै गरेको अध्यागमनले जनाएको छ। त्यस्तै 6 वर्षमा 135 चिनिया विभिन्न अपराधमा पक्राउ परेको पनि प्रसंग छ। त्यस्तै नाबालिकाको डिम्ब कारोबारमा प्रारम्भिक अनुसन्धान, डाक्टर नूतन र बिचौलिया बीचको आर्थिक कारोबार भएको पुष्टि शीर्षकमा टेकराज थामीले खबर लेख्नु भएको छ भने नयाँ पत्रिकाको भित्री पृष्ठमा सिस्नी खोला नागढुङ्गा सुरुङ मार्ग सोमबारदेखि सञ्चालनमा आउँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। भ्याट नतिर्ने टिकटकको जवाबपछि कर निर्धारणको तयारी गर्दै कर कार्यालय शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा अर्को खबर छ। नवलपरासीको बर्दघाट सुस्ता पश्चिमका चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका दुई चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी गर्न बाँकी रहेको छ। सरकारले यसपालि चिनी उद्योग र मिललाई उखु किसानलाई खरिद गरेको कृषिको उपजको भुक्तानी 25 दिनभित्र गर्न नभए अन्यथा कार्यवाही हुने जनाएको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समेत समावेश गरिएको छ। त्यस्तै प्रदेशमा मिल्दै एमाले नेकपा शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाली कांग्रेस र नेकपा एमाले बीच प्रदेश सत्ता समीकरणमा दरार आएसँगै सातै प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा दुई वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाललाई समेत साथमा लिएर अघि बढ़ने तयारी गरेका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव अघि बढ़ाएको खबर प्रकाशित छ। त्यस्तै सचिवको 10 दरबन्दी कटौती शीर्षकमा अर्को खबर छ भने नयाँ ढाँचामा फैलिँदै डेंगी संक्रमण शीर्षकमा श्रीराम सुवेदीले खबर लेख्नु भएको छ। बढ़दो तापक्रम, वर्षाको बदलिदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलिँदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन, भाइरस फैलावट र संक्रमण समय अवधिमा परिवर्तन ल्याएको वैज्ञानिकहरूले निष्कर्ष समेत निकालेका छन्। त्यस्तै बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम शीर्षकमा पवित्र सुनाको खबर छ। साउन भदौ वर्षातको मौसम हो। यो मौसममा वर्षा मात्र पर्दैन, बाढ़ी पहिरो आउँछ, तराई मधेस डुबानमा पर्छ, धेरै मानिस विस्थापित हुन पुग्छन् भने कतिपयको ज्यानै जान्छ। यी सबै जोखिमबाट बच्न इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य मन्त्रालयले सुझाएका छन्। हरेक वर्ष बाढ़ी पहिरोका कारण सयौं परिवार विस्थापित हुने र विस्थापितसँगै कीटाणुजन्य तथा कीटजन्य रोगबाट प्रभावित हुने गरेकाले यो मौसममा सचेत हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनु भएको छ। यस्तो बेला नागरिकले सचेत हुन आवश्यक रहेको समेत उहाँले बताउनु भएको छ।
0: कान्तिपुर दैनिकमा जोखिममा किशोरी आमा शीर्षकमा ज्योति कटुवालले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। हवाई उद्धार गरिएका मध्ये 19% सुत्केरी 20 वर्ष मुनिका छन्। कम उमेरमै विवाह र गर्भधारणका कारण स्वास्थ्य जटिलता निम्तिएर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कर्णालीमा गत आर्थिक वर्षमा 11 महिलाले सुत्केरी हुन नसक्दा ज्यान गुमाउनु पर्यो। पछिल्ला 4 वर्षमा 777 नवजात शिशुको मृत्यु भएको खबरमा उल्लेख गरिएको छ। कानूनी उल्झनमा एडभेन्चर टुरिज्म उद्योग शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छापिएको छ। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या उस्तै देखिएको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा छ, छापिएको छ। सानोमा हुलाक टिकट र पत्रिका बेच्दै विश्वका 5 औं धनी माइकल डेल शीर्षकमा एजेन्सीबाट छापिएको खबर छ भने मनी चेन्जरलाई प्रति व्यक्ति भारू 25,000 साट्ने सुविधा शीर्षकमा अर्को खबर छ। अब विदेशी मुद्रा सटहीका अनुमति पाएका बैंक, मनी एक्सचेन्जर, होटेल, एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 सटही गर्न पाउने उल्लेख गरिएको छ। सामाजिक मुद्दा, चुनाव र राजनीति सम्बन्धी फेसबुक विज्ञापनमा 4 वर्षमा 5 करोड़ भन्दा बढ़ी खर्च भएको बारेमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। कोकिन तस्करीको ट्रान्जिट बन्दे नेपाल शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। 1 वर्षमै 46.71 करोड़ रूपियाँ बराबरको कोकिन बरामद भएपछि नेपाल अन्तर्राष्ट्रिय कोकिन तस्करहरूको ट्रान्जिट बन्द गएको अनुसन्धान अधिकृतहरूले शंका गर्न थालेका छन्। राष्ट्रिय परिचय पत्रका लागि बिना प्रतिस्पर्धा फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गर्न लागिएको बारेमा अनिल गिरी र जयसिंह मोहराले लेख्नु भएको खबर छ। सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड़ अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेशन सिस्टम एबीआईएस फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ। सरकारले आइडेमियाको माउ कम्पनी आईएन ग्रुपबाट खरिद गर्न लागेको खबरमा उल्लेख गरिएको छ। मन्त्री बादीले जब उद्धार गरिएको शिशुलाई समर्पण ग्राइन शीर्षकमा समर्पण श्रीले लेख्नु भएको छ। भिडियो भाइरल भएपछि मन्त्री सीता वादीको मातृत्वप्रतिको सामाजिक सञ्जालमा प्रशंसा पनि भइरहेको छ। गोर्खापत्र दैनिकमा डुबेर मृत्यु हुनेमा बाल बालिका धेरै शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छ भने संसदमा हराउँदै प्रश्न शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको छ। सरकारका काम कार्यवाही तथा नीतिगत निगरानीको औजार मानिने प्रश्न र प्रस्तावको प्रयोग जनप्रतिनिधिको उपेक्षामा परिरहेको तथ्याङ्कले देखाउँछ। कुनै समय 3 वर्षको अवधिमा 13,000 भन्दा बढ़ी प्रश्नको प्रयोग भएकोमा अहिले 1,000 आँकड़ा समेत छुन नसकेको उल्लेख गरिएको छ। तरकारीको भाउ 5 गुणाले बढ़ेको बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। भित्रिन थाल्यो मल शीर्षकमा अर्को खबर छ। वीरगंज नाका भएर रासायनिक मल भित्रिन थालेको हो। बिहिबार साँझदेखि वीरगंज भन्सार कार्यालयको सिरसिया नाकामा रेलवे मार्फत रासायनिक मल भित्रिन थालेको हो। केन्जोलले सेताम्मी हिमाली बगैंचा शीर्षकमा राधा लुइटेलले फिदिनबाट लेख्नु भएको खबर पनि छापिएको छ। पाँच थरको याङवरक गाउँपालिका 2 अवस्थित केन्जो बगैंचा यतिखेर सेताम्मे छ। विगत वर्षभन्दा एक साता अगावै फुल्न थालेको केन्जो वयस्क देखिन थालेपछि यो क्षेत्र मनमोहक भएको हो। त्यस क्षेत्रमा रहेका 100 बिघा चौरमा कहीं केन्जो फुलिसकेको छ त कहीं फक्रन थालेको छ, खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको हिमाचल प्रदेशको लोहाल स्पीतमा एउटा कार पहिरोमा पुरिँदा 13 जनाको मृत्यु भएको छ, 2 घाइते भएका छन्। मृतकहरूमा एक 6 महिनाका बालक समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक सबै पांगी उपत्यका बासिन्दा रहेको जनाइएको हो। युवा नेतृत्वको ककरोच जनता पार्टीको आन्दोलनका नेताहरूसँग भारतीय सरकारले गैराती गरेको वार्ता निष्कर्षविहीन बनेको छ। आन्दोलनकारीहरूले देशको राजधानीमा शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्। वरिष्ठ मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले सामाजिक सञ्जालमा ककरोच जनता पार्टीका नेताहरूसँग 2 लामो वार्ता भएको उल्लेख गर्नुभएको छ। आन्दोलनकारीहरूको मुख्य मागमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको छ। आज पनि वार्ता हुने भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। र फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेको संख्या 1,35,000 पुगेको छ। फ्रान्सको गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा डढेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ। च्याम्पियनशीपमा नेपालको यो लगातार तेस्रो हार हो। खेलमा बलियो टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18, 25-10 पराजित गरेको हो। भारतले पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि 7 जित निकालेको छ। हरारेमा भएको खेलमा जिम्बाब्वेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 गुमाएर पूरा गरेको हो। र आउँदो असोजमा जापानमा हुने 20 एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। सार्वजनिक भएको समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान छन्। हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
1: मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइमा सहजीकरण गर्ने प्रयास, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइको कुरा। हिजो आजको मौसम सम्बन्धी पूर्वानुमान पहिलेको भन्दा मिल्दै गएको छ, तर मौसमका बारेमा प्रयोग गरिने शब्दावली र यसका सुधारका लागि गरेको प्रयासका बारेमा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिसानेसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
8: यति ठाउँमा 1% पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ कति एरियामा पानी पर्छ एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ। 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणन गर्दाखेरि कति भ्यालु आउँछ त्यसरी चाहिँ हिसाब गरेर चाहिँ 80% पानी पर्न सक्ने सम्भावना भन्छौँ। जति धेरै पानी पर्ने सम्भावना चाहिँ
15: जस्तो 100% भयो, 100% सम्भावना छ भन्यो भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
8: हजुर हजुर, एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु प्रतिशत कति छ त, एक्युरेसी कति छ त, त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान, थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
15: सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, यो चाहिँ खास के हो आंशिक रूपमा बदली?
8: हजुर, यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलि चुकिने भएको
15: हजुर।
8: अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिँदै गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ। र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली, बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ। र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर, हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भने त्यसलाई हामीले आंशिक भन्छौँ। त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणता बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ, अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई

0: पचास मिलिमिटरदेखि 100 मिलिमिटरसम्म वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ पारी वर्षा भनेर माप्ने गर्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा त्यो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यो भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ। र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो। त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
1: मौसमविद रोजन लामिछानेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: नागढुङ्गा सुरुङ मार्ग सोमबारबाट सञ्चालनमा आउने भ्याट नतिर्ने टिकटकको जवाबपछि कर निर्धारणको तयारी। खर्च टार्न ऋण खोज्दै उखु किसान, चिनी मिलबाट 27 करोड़ भुक्तानी पाउन बाँकी।
1: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारले दवाब दिएको 3 मानवाधिकार संगठनको दावी। राष्ट्रिय परिचय पत्रका लागि फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गरिँदै 15 वर्ष पनि अधुरै भेरी बबै डाइभर्सन।
2: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम। स्थानीय सरकारको पहलमा घरमै पशु चौपायाको उपचार हुन थालेपछि किसानहरूलाई फाइदा।
1: हिमाचल प्रदेशमा पहिरोमा कार पुनिदा 13 जनाको मृत्यु। भारतमा आन्दोलनरत युवा र सरकार बीचको वार्ता निष्कर्षविहीन। आज पनि वार्ता, डढेलो बढ़दै जाँदा फ्रान्स र स्पेनमा 1,35,000 भन्दा बढ़ी मानिस विस्थापित।
2: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल तेस्रो पटक पनि पराजित। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा आज भारत र जिम्बावे बीच खेल हुने। विश्व एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानको सामना गर्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा च्यापै शीर्षकमा छापिएको रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपाका सांसद र नेताहरू जसलाई नेतृत्वले यो बीचको समयमा आफ्नो निर्वाचन क्षेत्रमा जानु भनेर निर्देशन दिए थियो र अधिकांश नेताहरू अहिले जिल्लामा पुगेका छन्। तर जिल्लामा पुगेका नेताहरू जो सार्वजनिक पदमा पनि रहिसकेका छन् उनीहरूले सार्वजनिक अथवा अरू सामान्य व्यक्तिले पनि गर्न नहुने जस्तो विभिन्न क्रियाकलापमा भाग लिएका खबर पनि सार्वजनिक भइरहेका छन्। पूर्व मन्त्री बबलु गुप्ता जस्ता देखिने व्यक्ति छन्। एउटा बाइक छ, बाइकमा अगाडिपट्टि चलाइरहेका व्यक्तिले हेलमेट लगाएका छैनन् र पछाडिको सीटमा त्यहाँ उभिएका छन् गुप्ता जस्ता देखिने व्यक्ति। एउटा दाहिने खुट्टा सीटमा छ, देब्रे खुट्टा उठाएका छन् र हातमा मोबाइलबाट भिडियो खिचिरहेको जस्तो देखिएको छ जसलाई ट्राफिक प्रहरीले कार्यवाही त गरिसकेको छ, यस्तो गर्न मिल्दैन। र पूर्व मन्त्री गुप्ता जस्ता देखिने व्यक्ति भिडियो खिच्दै केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, लौ गाइज लौ ट्राफिक नियमको पालना गरौं।
2: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: यसको मतलब यो होइन कि उहाँ हरेक भजनमा हुनुहुन्न। यसको मतलब यो मात्र हो कि यो पूज्य प्रचारक सीमित छ, उसको दिमाग, उसको प्रतिभा सीमित छ। यद्यपि ती हरेक भजनहरूसँग ख्रिष्ट आराधनाको पात्रको रूपमा हुनुभए तापनि केही भजनहरू चाहिँ परिभाषा अनुसार मसायनिक साम्स यानि मसीह सम्बन्धका भजनहरू भनिन्छन्। यिनीहरूले ख्रिष्टको जन्म, ख्रिष्टको जीवन, ख्रिष्टको मृत्यु र ख्रिष्टको पुनरुत्थान, ख्रिष्टको महिमा, ख्रिष्टको पुजारित्व, ख्रिष्टको राजत्व र ख्रिष्टको दोस्रो आगमनको रेकर्ड गर्दछ। त्यहाँ 16 मेसाइनिक साम्स यानी मसीहको बारेमा उल्लेख भएका भजनहरू छन्, जुनले विशेष गरेर ख्रिष्टको बारेमा बताउँछ। तर मैले पहिले पनि भनिसकेको छु कि पूरा 150 भजनहरू उहाँको बारेमा नै हुन्। भजनहरूमा पुस्तक, भजन गीत र उहाँको बारेका पुस्तक हुन्। सबै भजनहरू उहाँको बारेमा हुन्। जब हामी यी पुस्तकहरूतिर अध्ययन गर्दै प्रवेश गर्छौ, यी कुराहरू अति नै स्पष्ट हुनेछन्। अधिक सीमित पार्ने अर्थमा भजनहरू ती तथ्यहरूसँग व्यवहार गर्दछ। ख्रिष्ट इसरायलका हुनुहुन्छ र इसरायल ख्रिष्टका हुन्। दुवै मुख्य विषयवस्तु मानिसको विद्रोहसँग सम्बन्धित छ। जबसम्म इसरायल र ख्रिष्टलाई एक साथमा ल्याइँदैन, तबसम्म यो पृथ्वीमा कुनै पनि आशिष हुँदैन। भजनहरू आशामा र प्रत्याशामा यहुदी हुन्। तिनीहरू ती गीतहरू हुन् जुन मन्दिर आराधनामा अनुकूल गरिए। यसको मतलब यो होइन कि आज हाम्रो निम्ति आत्मिक उपयोग यानि लागू छैन। यसको मतलब यो होइन तिनीहरूसँग निश्चय नै आत्मिक लागू छन्। म सम्भवत शास्त्रका अरू पुस्तकहरू भन्दा धेरै गरी यी भजनहरूको पुस्तक देख्ने गर्छु। तर हामीले भजनहरूको अर्थ दिने काम चाहिँ ठिक ठिक तरिकामा अलिक कडा हुन आवश्यक छ। उदाहरणको निम्ति यस पुस्तकमा परमेश्वरलाई पिता भनिएको छैन। परमेश्वरका जन यानी सन्तहरूलाई परमेश्वरका सन्तान भनिएका छैनन्। भजनहरूमा उहाँ परमेश्वर पिता हुनुहुन्छ, पिता परमेश्वर होइन यानि गड द फादर हुनुहुन्छ, फादर गड होइन। पवित्र आत्माको स्थायी उपस्थित र नयाँ नियमको धन्य आशा यो पुस्तकमा छैन। यो कुराको बुझ्न असफलताको कारण धेरै मानिसहरू भजन दुई अध्यायको तिनीहरूका अर्थ दिने कुरामा गलत बाटोमा लगियो। यो भजन सङ्ग्रह दुई अध्यायको गीतको विजयी सन्दर्भ यानि उल्लेख कलिसियाको स्वर्गमा उठाइ लगाई र्याप्चर होइन, तर यसको विषय सन्दर्भ चाहिँ यो पृथ्वीमा आफ्नो राज्य स्थापित गर्न र यरुसलेममा शासन गर्न ख्रिष्टको दोस्रो आगमन हो। श्रापयुक्त भजनहरूले दण्डको निम्ति तिनीहरूका प्रार्थना र बदलाको भावनाको कारण धेरै आलोचना खण्डनहरूको सृजना गरियो। यी भजनहरू युद्धका समयबाट र ती मानिसहरूबाट आयो जो व्यवस्था मुनि थिए र पृथ्वीमा न्याय र शान्तिको प्रतीक्षा गरिरहेका थिए। मेरो मित्र, अधार्मिकता र विद्रोहको खत्म नगरुन्जेलसम्म तपाईले विश्वमा शान्ति पाउन सक्नुहुन्न। निश्चय नै परमेश्वर त्यसो गर्न चाहनुहुन्छ र यो उहाँको इरादा हो र उहाँले यसको निम्ति कुनै क्षमा याचना बनाउनुहुन्न र पर्दैन। उहाँको आफ्नै समयमा उहाँ यो पृथ्वीमा दण्डमा चाल चल्नुहुन्छ। नयाँ नियममा ख्रिस्टियनहरूलाई, विश्वासीहरूलाई आफ्ना शत्रुहरूलाई प्रेम गर्न भनिएको छ अनि भजनका किताबहरूमा शत्रुहरूको बारेमा कठोर व्यवहारको प्रार्थनाको बारेमा पढ्नुहुँदा सायद तपाईलाई अचम्भित लाग्ला। तर मित्र, दण्ड इन्साफले नै यो पृथ्वीमा न्याय ल्याउँदछ र त्यही तरिकामा प्रभु येशु दोस्रो पल्ट संसारमा आउनुहुनेछ। अनि उही समयमा त्यहाँ त्यस्ता भजनहरू छन् जुनले ख्रिस्ट विरोधी शक्तिमा हुने समय अवधिको अघिबाट नै सूचित गर्दछ, अवगत गराउँदछ। अमित्र, यस्ता परिस्थितिहरूमा नि मानिसहरूले कसरी व्यवहार गर्दछ वा तिनीहरूले कस्तो प्रार्थना गर्दछ, ती कुराहरूको खण्डन गर्न हामीसँग कुनै यथोचित आधार छैन। भजनहरूका पुस्तकहरू सुव्यवस्थित क्रमबद्ध रूपले मिलाइएर राखिएको छ। वास्तवमा यो सालौं वर्षदेखि प्रसिद्ध छ कि भजनका पुस्तकहरू मोसाद्वारा लिखित पञ्चशास्त्र शास्त्र वा बाइबलका आरम्भका पाँचवटा पुस्तकसित क्रमबद्ध रूपमा मेल खान्दछ। पञ्चशास्त्रहरूमा उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थाका पुस्तक खण्डहरू पर्दछन् जुन तपाईँ रूपरेखामा देख्नुहुनेछ। भजनहरू र पञ्चशास्त्र बीच आपसमा मेलको सजिलैसँग देख्न सकिन्छ। उदाहरणको निम्ति उत्पत्ति खण्डमा तपाईँ धन्य स्थितिमा सिद्ध मानिसको देख्नुहुन्छ। उही कुरा हामी भजन एक अध्यायमा पनि देख्न सक्छौ। अर्को तपाईँ दृश्यमा मानिसको पतन र पुनस्थापन पुनः सुधारको देख्नुहुन्छ। भजन दुई अध्यायले विद्रोही मानिसको तस्विर दिन्छ। भजन तीन अध्यायमा सिद्ध मानिस अस्वीकार यानी इन्कार गरिएको कुरा देख्छौ र चार अध्यायमा श्राप र साप र स्त्रीको सन्तान बीच संघर्षको देख्छौ। अध्याय पाँचमा सिद्ध मानिस शत्रुहरूको बीचमा भएको देख्छौ अनि अध्याय छमा सिद्ध मानिसलाई ताडनाको बीच भएको देख्छौ। सात अध्यायमा सिद्ध मानिस झुट्टा साक्षीहरूको बीचमा देख्छौ। अन्तिममा आठ अध्यायमा शिरको कुचैद्वारा मानिसको उद्धार आएको देख्छौ। भजन नौदेखि पन्ध्र अध्यायमा हामी शत्रु र ख्रिस्ट विरोधी संघर्ष र अन्तिममा छुटकाराको देख्छौ। त्यसपछि भजन सोह्रदेखि एकचालिसमा हामी ख्रिस्टलाई आफ्ना जनहरूको बीचमा तिनीहरूलाई परमेश्वरको सामने शुद्धिकरण गरिरहनु भएको देख्छौ। यी सबै देखिनेछन् भजनको पुस्तकमा भएर जब हामी जानेछौ। जब हामी अध्ययन गर्दै भजनका पुस्तकहरूमा भएर जानेछौ, प्रभु यस पुस्तक अध्ययनद्वारा तपाईँहरूको हृदयलाई आशिष दिउन्।
1: दया, आजको अध्ययन साँच्ची नै एकदमै धेरै आशिषमय रह्यो र मलाई आशा अनि विश्वास छ सम्पूर्ण श्रोताहरूले आजको अध्ययनबाट धेरै नै आत्मिक लाभहरू उठाउनु भएको छ भनेर हामीले हेर्यौं कि भजन संग्रहका 150 अध्यायहरूको विषयवस्तु त्यसका लेखकहरू तथा लेखिएको ऐतिहासिक पृष्ठभूमिको बारेमा चाहिँ महत्वपूर्ण जानकारी आजको अध्ययनबाट हामीले पाएका छौं। त्यसैले आगामी अध्ययनमा अझ रोचक र आशिषमय हुने संकेत चाहिँ म यो अध्ययनबाट चाहिँ देख्दछु।
2: हो भाइ, आजको अध्ययनले हामीलाई भजन संग्रहको वास्तविक परिचय दिएको छ। दाऊद मात्र नभई मोसा, सोलोमन, असाफ, कोरहका सन्तानहरू, हेमान, केतान, हिजकिया लगायत धेरै व्यक्तिहरूले यस पुस्तकमा योगदान दिएका छन्। साथै यो बाइबलको काव्यात्मक पुस्तकहरूमध्ये एक स्तुति प्रशंसाको पुस्तक पनि हो भन्ने तथ्यले हामीलाई यो अध्ययनको यात्रामा अझ धेरै रुचि बढ़ाएको छ भाइ।
1: साँच्चै नै एकदमै सही कुरा तपाईँले बताउनु भयो दाई। हामी पनि आफ्ना जीवनका अनुभव, भावना र परिस्थितिहरूलाई गीत, कविता, कथा र अन्य सृजना मार्फत चाहिँ व्यक्त गर्छौं। त्यसरी नै भजन संग्रहमा पनि मानव जीवनका हरेक भावना, आनन्द, दुःख, शान्ति, निराश, विजय र संघर्ष चाहिँ समेटिएका छन्। यही कारणले यो पुस्तक आज पनि अत्यन्त सान्दर्भिक देखिन्छ दाई।
2: भाइ, म तपाईँको कुरासँग पूर्ण रूपमा सहमत छु। भजन संग्रहले पीड़ामा भएका हृदयहरूलाई आशा दिएको छ, निराश मानिसहरूलाई उत्साह दिएको छ र परमेश्वरप्रति विश्वास बढ़ाएको छ। अझ रोचक कुरा त के छ भने यस पुस्तकमा हामी बारम्बार एउटा शब्द भेट्नेछौ, हालेलुया। यसको अर्थ हो परमेश्वरको प्रशंसा गरौं। संसारका जुनसुकै ठाउँमा पनि यो शब्दको अर्थ र महत्व एउटै रहेको छ।
1: हजुर, साँच्चै नै दाई। त्यसैले आदरणीय श्रोताहरू, हामी सबै एउटै परमेश्वरको आराधना र प्रशंसा एकताबद्ध हुँदै यस अध्ययनको यात्रामा अघि बढ्दै हामी जानेछौ। तपाईहरूलाई पनि यस आशिषमय यात्रामा सहभागी हुन हामी विनम्र अनुरोध गर्दछौ र आफ्ना अनुभवहरू हामीलाई साझा गर्न र निरन्तर हामीसँग जोडिन पनि हार्दिक निमन्त्रणा हामी गर्दछौ।
2: हजुर, र आदरणीय श्रोताहरू, भजन संग्रहको

0: अन्तमा परमेश्वरको प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको सहभागिता हामीहरू सबैसँग रहिरहोस्।
1: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: El Ambu Break Time.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार, विज्ञापन हो।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
16: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
16: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: wait just a minute. We will return back.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
7: हजुर।
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: लु दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर।
7: हजुर,
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ? के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ट्ज।

check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9894340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: वै मित्र, ये तुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र, छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849913 27।
5: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
6: धुम्रपानका अवसरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
5: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
6: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: just a minute. The wind written back. Written back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक.
1: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
1: कन्ट्याक्ट नम्बर 9841924274.

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्न त
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: Elambu FM 89.6 MHz.
1: नेपाल अञ्जना क्रिएसन सगौरव प्रस्तुत गर्दछ।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
4: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
3: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: हेर्नु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back. Return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज्ड कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274।
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा

0: विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
0: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ, सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
0: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ, सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिष्ट्रारको कार्यालय।
3: मित्र ये हलगोरु हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
4: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो साङ्गण बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
4: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ, र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
7: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 9849927।
9: You are listening to Hillum FM 89.6 MHz.
10: अञ्जना क्रिएसन सगौरव प्रस्तुत गर्दछ।

0: இளம்பு பிரேக் டைம்.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ट्रै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुना सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि। हो र, होइन होला त्यस्तो त?
6: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
7: के भएन मिस,
6: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
10: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
11: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
12: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
6: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
16: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
19: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: minute, just a minute, we will return back.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानसिक समस्याबाट बच्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: Let's go, this is your radio. This is LMFM 89.6 MHz. 89.

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।

0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: wait just a minute. We will return back. New Aruniku Hutto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniku Hutto and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email hotelaruniku@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Shankar Subali Nagar Palika 5, Sindhupalcho.
1: वहीले के पारो ए मित्र, यो दुम्सले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो ए मित्र?
2: मित्र, छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913 27।
6: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, शीर्षक आत्मनिर्भर बनाऊ।
7: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
7: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
6: धुम्रपानका अवसरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
7: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने। घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने। धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत थाई सिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अनि विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ। अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सुवा मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक सातको छ दिन आउने गर्दछ। यो प्रोग्राममा हामी तपाईँहरूले रोजाइमा पार्नुभएका गीत संगीत बजाउँदै एकदमै रमाइलो गर्ने गर्दछौं र त्यसैको सन्दर्भमा आज हामी शनिबारी बसाईमा उपस्थित भएको छ। शनिबारी बसाईमा तपाईँहरूले साथी बनाउन सक्नुहुनेछ, साथी बनाउने दिन रहेको छ यो प्रोग्राममा। आज तपाईँहरूले कार्यक्रममा कल गरेर मजाले मिठो कुराकानी गर्न सक्नुहुनेछ। आफूलाई अब विशेष गरी कस्तो खालको साथीको अपेक्षा राख्नु भएको छ, साथी बनाउन एकदमै मनपर्छ, साथी बनाउन चाहिँ मन छ भने मात्र आज तपाईँहरूले यो व्यवसायमा कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ है त। अनि यो व्यवसायमा तपाईँले साथी बनाउन सक्नुहुनेछ, कस्तो खालको साथीको अपेक्षा राख्नु भएको छ सो कुराहरू पनि सेयर गर्न सक्नुहुनेछ। यो दिउँसोको समय अनि शनिबारको दिन फुर्सदिलो दिन पनि हो। धेरैजना श्रोता साथीहरू मजाले सरसफाई गरेर आजको दिनलाई बिताउने गर्दछ। यति बेलाको मौसम मजाले घाम लागिरहेको छ र धेरैजना श्रोता साथीहरू त अब सरसफाई गर्दै हुनुहुन्छ। मेलापाती र कोदो रोपाईको कामहरू धमाधम चल्दैछ। कतिपय साथीहरू मजाले आराम गर्दै हुनुहुन्छ शीतलतिर बसेर, होइन सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने हामीसँगै सहयात्रा गर्नुहोला, हामीले पनि सुन्नुहोला, कार्यक्रम सुनेर साथ दिनुहोला, यही अनुरोध गर्न चाहन्छु तपाईँहरूको लागि। अनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ अनि साथी बनाउन चाहनुहुन्छ भने तपाईँहरूले कार्यक्रममा चाहिँ मजाले कल गरेर आफूलाई जुन माध्यम सजिलो हुन्छ साथी बनाउनका लागि सो माध्यम छोड्नुपर्ने हुन्छ। त्यसको लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा हामी एकदम मिठो गीत राख्छौं, गीतपछि आउनेछौं तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो गीत हामीले राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हेलम्बा सुन्दै हुनुहुन्छ। यो प्रोग्राम यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ। आज शनिबारको बसाई छ। शनिबारको बसाईमा अरू बेला तपाईँहरूले गीत रोज्न पाउनुहुन्थ्यो भने आज साथी बनाउन सक्नुहुनेछ। साथीहरू, साथी बनाउन चाहनुहुने साथीहरूले मात्र कार्यक्रममा कल गर्नुहोला। तपाईँले कस्तो खालको साथी बनाउन चाहनुहुन्छ? यदि तपाईँले साथी बनाउन मन छ भने आजको यस कार्यक्रममा सहभागी जनाउनुहोला। अनि तपाईँहरूलाई साथी बनाउन मन छैन भने आज यो कार्यक्रममा चाहिँ कल नगर्नुहोला। साथीहरू, आगामी दिनहरूमा कल गर्नुहोला। आजको प्रोग्राम मजाले सुनेर चाहिँ साथ दिनुहोला, यही अनुरोध गर्न चाहन्छु। अनि साथी बनाउन चाहनुहुन्छ भने नम्बर रहेको छ 9860 5255 25 नम्बरमा कार्यक्रममा कल गर्दै

0: हजुर, मकै भाज्ने कामहरू चलिरहेको छ है। ओके, ल अनि आज शनिबारको दिन कार्यक्रममा जोडिनु भएको छ, कस्तो खालको साथीको अपेक्षा राख्नु भएको छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ?
1: मलाई साथी चाहिँ कस्तो भने, अब साथी बनिसकेपछि विषयमा नछोड्ने होइन, धनको घमण्ड नगर्ने होइन, जातभातको भेदभाव नगर्ने साथीहरू बनाऊ
0: है त। हजुर हजुर, ल ओके, अनि साथी बनाउनका लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ?
1: म नम्बर छोड्न चाहन्छु है त।
0: हजुर, भन्न सक्नुहुनेछ?
1: मसँग यति साथी बनाउन सक्नुहुन्छ भने मेरो नम्बर टिपेर जस्तो साथीले पनि कल गर्न सक्नुहुनेछ, जस्तो साथीहरू पनि आउन सक्नुहुन्छ। मेरो नम्बर रहेको छ एलपिसी प्रयोग गर्ने साथीको लागि चाहिँ त्यो पुरानो नम्बर हो 97-65-63-03-32 97-65-63-03-32 अनि एक्सेल प्रयोग गर्ने साथीको लागि चाहिँ 97-0-99-82-98
0: सुन्छ। कार्यक्रममा कल गर्नुभयो, धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोला। आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो सुजन तामाङ हुनुहुन्थ्यो है, यता मकवानपुरबाट। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। एकदमै असल साथी बनाउन चाहन्छु भन्नुभएको छ। यदि तपाईँ सुजनजीसँग साथी बनाउन चाहनुहुन्छ भने हाम्रो यो कार्यक्रममा चाहिँ उहाँले आफ्नो नम्बर छोड्नु भएको छ। यदि तपाईँहरू उहाँसँग साथी बनाउन चाहनुहुन्छ भने चाहिँ उहाँको नम्बरलाई नोट गर्न सक्नुहुनेछ। नम्बर रहेको छ 97-65-63-02 को माध्यमदेखि साथी बनाउनु होला भन्न चाहन्छु। र यस्तै गरी अर्को साथी लाइनमा जोडिनु भएको थियो तर साथीको कल कटेको छ, र फेरि पनि कल लगाउँदै आउन सक्नुहुनेछ। नम्बर एकदमै खुल्ला छ, तपाईँहरूले कल गर्न चाहनुहुन्छ भने 98-60-52-55-25 कल गर्नुहोला। अनि यदि कल लागिरहेको छैन भने साथीहरूले छोड्नु भएको माध्यमदेखि साथी बनाउनु होला भन्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोटसिबाट सुमन तामाङ भन्नुभयो। हजुर सुमन जी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर हजुर, घाम चर्को घाम छ है। हजुर हजुर, अनि आज भोलि भोटसिबतिर के कामहरू चल्दैछ? ए हजुर हजुर, भनेपछि रोपाईको कामहरू चलिरहेको छ है। ए ल ठिकै छ, अनि आज शनिबारको दिन, बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ? ए हजुर, खेतीतिर जानुहुन्छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ। अनि आज कस्तो खालको साथीको अपेक्षा राख्नु भएको छ कार्यक्रमबाट?
2: साथी असल साथी भनौँ न, अब बिचमा नछोड्ने होइन, अब लङ लास्टिङसम्म चाहिँ कुराकानी हुने, त्यस्तै खालको जात भातको भेदभाव नहुने।
0: हजुर हजुर, जात भातको कुरा नगर्ने, मन मिल्ने असल साथी चाहिँ बनाउन चाहनुहुन्छ। ओके ल, अनि साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ? हजुर भन्न सक्नुहुनेछ।
2: 97-14-29-90-62
0: है। ओके हुन्छ, कार्यक्रममा कल गर्नुभयो, धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोला। आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके, साथी हुनुहुन्थ्यो सुमन तामाङ हुनुहुन्थ्यो यता भोटसिबाट। उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, र उहाँले पनि एकदम असल साथी चाहिँ बनाउन चाहन्छु भन्नुभएको छ। यदि तपाईँ सुमनजीसँग साथी बनाउन चाहनुहुन्छ भने नम्बर नोट गर्नुहोला 97-14-29-90-62 97-14-29-90-62 माध्यमदेखि साथी बनाउनु होला भन्न चाहन्छु। र यस्तै गरी अर्को साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहे। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: नमराज
0: हुमागाई भन्नुभयो।

0: हजुर नमराजी के गर्दै हुनुहुन्छ यो समयमा? हजुर बसी बसाई गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ नि है? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् आजको बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ? हजुर बसी बसाईमा नै दिन बितिन्छ है। ओके ल अनि आज कार्यक्रममा जोडिनु भएको छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ? असल साथी है। ओके साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ? हजुर भन्न सक्नुहुनेछ 98 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 79 छ। सो प्रोग्राम सुन्दै गर्नुहोला। आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो नवराज उमागाई हुनुहुन्थ्यो। सो उहाँले पनि बसाईमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। धन्यवाद व्यक्त गर्न चाहन्छु। यदि तपाईँ नवराजजीसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँको कन्ट्याक्ट नम्बर नोट गर्नुहोला 98609980 30 98609980 30 को माध्यमदेखि साथी बनाउनुहोला भन्न चाहन्छु। र यसै गरी अर्को साथी पनि यति बेला लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहे। हजुर नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सिम्पल काभ्रेबाट शुभ नाम निमा तामाङ भन्नुभयो। रिमा हजुर, अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर बसी बसाई गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु। अनि प्रोग्राम सुन्नु भएको छ? ओके ल, अनि कस्तो खालको साथी बनाउन चाहनुहुन्छ तपाईँ? असल साथी। ओके अनि साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ नि? हजुर भन्न सक्नुहुनेछ? 9713356731। ओके हुन्छ, कार्यक्रममा कल गर्नुभयो धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोस्, आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। रिमाजी हुनुहुन्थ्यो यता सिम्पल काभ्रेबाट। यदि तपाईँ रिमाजीसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँको नम्बर रहेको छ 9713537631 9713537631 को माध्यमदेखि साथी बनाउनुहोला। र यति बेला अर्को साथी पनि लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर राहुल सेन्चुरी भन्नुभयो। हजुर राहुलजी के गर्दै हुनुहुन्छ यो समयमा? हजुर हाल खबर एकदमै ठिकै छ, राम्रो छ। अनि आज शनिबारको दिन कस्तो हुँदैछ तपाईँको? हजुर हजुर सरसफाई गर्दै आजको यो समय बिताउनुहुन्छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ कार्यक्रमबाट तपाईँ? ओके पक्कै पनि, अब साथी भएपछि साथीको भावनाहरू बुझ्ने, मनको कुराहरू सेयर गर्ने है। ओके हजुर हजुर एकदमै। अनि साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ? हजुर भन्न सक्नुहुनेछ? 9861 8544 7070 है। ओके हुन्छ, कार्यक्रममा कल गर्नुभयो धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोस्, आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो राहुल सेन्चुरी हुनुहुन्थ्यो हामीलाई काठमाडौँबाट फोन गर्नु भएको थियो. सम्पूर्ण साथीहरूलाई उहाँले एकदम असल साथीहरू जोडिनु होला भन्नुभएको छ. यदि तपाईँ राहुल सेन्चुरीजीसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँको आफ्नो कन्ट्याक्ट नम्बर छोड्नु भएको छ. सो नम्बर हुँदै तपाईँहरूले साथी बनाउनुहोला. नम्बर रहेको छ 9861584470 9861584470 को माध्यम हुँदै साथी बनाउनु होला भन्न चाहन्छु. र यसै गरी तपाईँहरूले पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860525525 कल गर्नुहोला है त. र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, अब उहाँसँग कुराकानी गर्न चाहन्छु. हजुर नमस्ते. हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अमृत लामा है. हजुर अमृत जी के गर्दै हुनुहुन्छ यति बेला? हजुर बसी बसाई गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै सन्चै आरामै छौ भन्नुपर्छ. अनि सुनाइदिनुहोस् आजको दिन कस्तो हुँदैछ तपाईँको? ओके ल. अनि आज कार्यक्रममा जोडिनु भएको छ, कस्तो खालको साथीको अपेक्षा राख्नु भएको छ? हजुर गीत संगीत खेलकुदहरूमा रुचि हुने साथीहरू चाहिँ बनाउन चाहनुहुन्छ. ओके ल, अनि साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ? हजुर भन्न सक्नुहुनेछ.
1: अनि एनसेलजीको साथीहरूको लागि 97085557
0: ओके हुन्छ. कार्यक्रममा कल गर्नुभयो धेरै धेरै धन्यवाद छ. प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि भने हामी छुट्टिन्छौँ है त. ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है. अमृतजी हुनुहुन्थ्यो, सो उहाँले पनि यो सायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ. यदि तपाईँ अमृतजीसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9763185 को माध्यमले साथी बनाउनु होला भन्न चाहन्छु. र यसै गरी पालो तपाईँहरूको नै हो, कार्यक्रममा कल गर्दै मजाले मिठो कुराकानी सँगसँगै तपाईँहरूले साथी बनाउन सक्नुहुनेछ. आज शनिबारको दिनमा हामी साथी बनाउने गर्दछौ. यदि तपाईँहरू साथी बनाउन चाहनुहुन्छ भने यो व्यवसायमा कार्यक्रममा कल गर्न सक्नुहुनेछ. त्यसको लागि 9862555525 कल गर्दै जोडिनु होला. र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्ते.
2: नमस्ते.
0: नमस्ते विजयजी, के गर्दै हुनुहुन्छ तपाईँ? हजुर हजुर, भनेपछि आज धान रोपाईको काम चल्यो तपाईँको? ओके ल ठिकै छ. अनि मौसमको अवस्था के छ, कतिको गर्मी छ आज? ओके ल, अनि आज शनिबारको बसाई कस्तो खालको साथी बनाउन चाहनुहुन्छ? ओके ल, साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ भन्न सक्नुहुनेछ? 97542 92 30 76 है. ओके हुन्छ, कार्यक्रममा कल गर्नुभयो, धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएकोमा धन्यवाद छ उहाँलाई पनि है। यदि तपाईँ विजयजीसँग साथी बनाउन चाहनुहुन्छ भने 97942976 को माध्यमदेखि साथी बनाउनुहोला। र यस्तै गरी अर्को साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हगामबाट उमेश श्रेष्ठ भन्नुभयो। अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? हजुर बसिराख्नु भएको छ। अनि सन्चै हुनुहुन्छ नि? हजुर एकदम सन्चै आरामै छु भन्नुपर्छ। अनि हगामतिरको नयाँ नौलो खबर के छ, के कामहरू चलिरहेको छ आज भोलि? हजुर ओके, अनि कस्तो खालको साथी बनाउन चाहनुहुन्छ आज? असल साथी बनाउन चाहनुहुन्छ। ओके साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ नि? हजुर भन्न सक्नुहुनेछ? 97 13 16 76 74। ओके हुन्छ, कार्यक्रममा कल गर्नुभयो, धेरै धेरै धन्यवाद छ। सो प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि भने हामी छुट्टिन्छौँ है। साथी हुनुहुन्थ्यो उमेश श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, धन्यवाद छ। यदि तपाईँ उहाँसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँले नम्बर सोध्नु भएको छ है, तपाईँहरूले नोट गर्न सक्नुहुनेछ 97 13 16 76 74 97 13 76 97 13 त्यसै गरी 16 76 74 माध्यमदेखि साथी बनाउनु होला भन्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? सञ्जीव श्रेष्ठ भन्नुभयो। हजुर सञ्जीवजी के गर्दै हुनुहुन्छ यो समयमा? हजुर बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ नि है? ओके ल, अनि आज शनिबारको व्यवसायमा कार्यक्रममा जोडिनु भएको छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ? ओके ल, साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ? हजुर भन्न सक्नुहुनेछ 97 68 38। हजुर नम्बर एकचोटि दोहोऱ्याइदिनुहोस् त। 97 68 36 भन्नुभयो, 36 400। ओके ल हुन्छ, कार्यक्रममा कल गर्नुभयो, धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके साथी हुनुहुन्थ्यो सञ्जीव श्रेष्ठ हुनुहुन्थ्यो है, यता हामीलाई फोन गर्नुभएको थियो काभ्रेबाट। सो उहाँले पनि असल साथी बनाउन चाहन्छु भन्नुभएको छ। यदि तपाईँहरू सञ्जीवजीसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँको कन्ट्याक्ट नम्बर रहेको छ 97 68 36 400 97 68 36 400 माध्यम हुँदै साथी बनाउनुहोला। र यति बेला भने हामी एकदमै रमाइलो गीत राख्ने बेला भएको छ, गीतपछि तपाईँहरूको माझमा आउनेछौ, तपाईँहरू भने हेलम भएर सुन्दै गर्नुहोला।

साथमा कल गर्दै कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ अनि साथी बनाउन सक्नुहुनेछ। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जुगलबाट वर्षा श्रेष्ठ भन्नुभयो। हजुर वर्षाजी के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ? ए हजुर, भनेपछि तपाईँको ठाउँतिर आलु खन्ने कामहरू पनि भइसक्यो है? हजुर मेरो खाजा बाँकी नै छ, अब बिस्तारै हुन्छ अनि तपाईँहरूको पनि बाँकी नै होला है? हजुर हाल खबर यति बेलाको अब समग्रमा ठिकै छ, बेसरी चर्को घाम लागिरहेको छ, गर्मी एकदमै महसुस भएको छ, र सबै ठिकै छ, राम्रो नै छ भनौ न है। हजुर अनि तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको के छ सुनाइदिनुहोस्। ए हजुर ल ठिकै छ, पक्कै पनि केयर गर्दै काम गर्नु होला। अनि आज कार्यक्रममा जोडिनु भएको छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ? हजुर एकदमै लेडिज साथीहरू चाहिँ बनाउन चाहनुहुन्छ है? ओके अनि साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ नि? हजुर भन्न सक्नुहुनेछ? 97 61 67 30 67 30 24 24 है? ओके ल हुन्छ, कार्यक्रममा कल गर्नुभयो यो व्यस्तताको समयमा, सो धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके साथी हुनुहुन्थ्यो यता जुगुलबाट वर्षा श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। एकदमै असल साथीहरू बनाउन चाहन्छु, विशेष गरी केडी साथीहरू मात्र आइदिनु होला भन्नुभएको छ। यदि तपाईँ वर्षाजीसँग साथी बनाउन चाहनुहुन्छ, यदि साथीत्वको नातले राम्रो साथीहरू बनाउन चाहनुहुन्छ भने वर्षाजीले नम्बर छोड्नु भएको छ र वर्षाजीको नम्बर रहेको छ 97 61 30 24 97 61 60 30 24 को माध्यम हुँदै साथी बनाउनु होला भन्न चाहन्छु। र यसै गरी तपाईँहरूको लागि पनि नम्बर एकदमै खुल्ला छ है, सो तपाईँहरूले कार्यक्रममा कल गर्दै साथी बनाउन सक्नुहुनेछ। साथी बनाउनका लागि चाहिँ आज नम्बर छोड्नुपर्ने हुन्छ है, तपाईँहरूले तपाईँले जुन माध्यम सहज हुन्छ र हाम्रो कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँहरूले यो प्रोग्राम जुन जुन ठाउँबाट सुन्दै हुनुहुन्छ, सुनिराख्नु भएको छ, कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला भन्न चाहन्छु। र कोही साथीले कमेन्ट गर्नु भएको छ, मुस्कान लामा हुनुहुन्छ, तामाङ डिजे गीत सुन्न चाहन्छु भन्नुभएको छ, आज विशेष गरी गीत त बज्दैन र पनि हामी बीच बीचमा गीतहरू राखिरहेको नै छ, सो कमेन्टको लागि तपाईँले धेरै धेरै धन्यवाद छ। हामी कार्यक्रमको छ दिन आउँछौ, छ दिनमा आइतबार बाहेक अन्य दिनहरूमा हामी तपाईँहरूको माझमा विभिन्न बसाईमा जोडिने गर्छौं, छ दिन आउँछौ र छ दिनै हामी छुट्टै छुट्टै बसाईमा कार्यक्रममा उपस्थिति जनाउने गर्दछौ। र त्यसैको सन्दर्भमा आज शनिबारको दिनमा चाहिँ हामी फ्रेन्डसिप डे परेको छ हाम्रो कार्यक्रममा, साथी बनाउने गर्दछौ है, नयाँ नयाँ साथीहरूको खोजीमा हुने साथीहरूलाई अनि टाढा टाढा साथीको मित्रहरू जोड्न चाहनुहुन्छ भने यो व्यवसायमा कार्यक्रममा चाहिँ जोडिन पाउनुहुनेछ। र कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25, सो नम्बर हुँदै कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि साथी बनाउन सक्नुहुनेछ है त। र तपाईँहरूलाई यो दिउँसोको समय हो, तपाईँहरूले
जहाँबाट प्रोग्राम सुन्दै हुनुहुन्छ कल गर्दै कार्यक्रममा जोडिन पाउनुहुनेछ अनि साथी बनाउन सक्नुहुनेछ तपाईँहरूले है त। र कार्यक्रममा कल गर्नको लागि नम्बर एकदमै खुला छ र यति बेला कोही साथी लाइनमा जोडिनु भएको थियो तर उहाँले मिस कल गर्नु भएछ। हामी गीत राख्छौ, गीत राख्ने बेला भइसकेको छ, एकदमै मिठो अनि रमाइलो गीत राख्छौ। गीतपछि तपाईँको माझमा आउनेछौ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

एकदमै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु यो व्यवसायमा कार्यक्रममा कल गर्दै तपाईँहरू जोडिन सक्नुहुनेछ। त्यसको लागि नम्बर छ 9860552555।

अहिले दिउँसोको दुई बजेको छ।

0: छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने

0: पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: minute, just a minute. We will return back. Return back.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। विवादका कारण स्थगित राष्ट्रपा सिन्धुपाल्चोक अधिवेशन साउन 22 गते हुने। सिराहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड, उलाखी सड़क अवरूद्ध। 821,000 घुससहित सिंचाई डिभिजन सरलाइका प्रमुख र अधिकृत पक्राउ। सांसदका स्वकीय सचिव नियुक्तको निर्णय विरूद्ध जेएनजी नागरिक अभियानको प्रदर्शन। युक्रेनको किएव क्षेत्रमा रूसबाट क्षेपास्त्र आक्रमण, 10 जनाको ज्यान गयो। र सन् 2046 विश्वकप साथ एसियाली राष्ट्रले गर्ने विषयमा छलफल। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सिन्धुपाल्चोकको विवादका कारण स्थगित भएको जिल्ला अधिवेशनको मिति तोकिएको छ। जिल्ला अधिवेशन साउन 22 गते चौतारामा हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्ने निर्देशन दिएको हो। जिल्ला अधिवेशन गर्नु अघि लिसङको पाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। स्थगित भएको चरणबाट अधिवेशन शुरू गरेर सफलतापूर्वक सम्पन्न गर्ने भनेको हो। स्थानीय कृषि र हस्तकला उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची बजारमा नयाँ व्यावसायिक केन्द्र कोसेली घर सञ्चालनमा आएको छ। साउन 8 गतेदेखि हरेक दिन बिहान 7 बजेदेखि राति 7 बजेसम्म खुल्ने यो कोसेली घरको उद्घाटन नगर प्रमुख आयतामान तामाङले गर्नुभएको थियो। नगर प्रमुख तामाङले कोसेली घरबाट ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह, भान्साका आवश्यक परिकार, हस्तकला सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी तथा हर्बल सामग्री लगायत स्थानीय रैथाने उत्पादनको सीधा बिक्री वितरणमा जोड़ दिने बताउनु भएको छ। उहाँले यहाँ राखिने विशेष परिकार तथा उत्पादनहरू आवश्यक परेमा जिल्ला बाहिर पनि पठाइने समेत जनाउनु भएको छ। अब राष्ट्रिय खबर। सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिराहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड़ गर्नुका साथै हुलाकी सड़क अवरूद्ध गरेको छ। भगवानपुर गाउँपालिका 4 कल्याणपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरूण मण्डलका छोरा रोशन मण्डललाई समयमा थप उपचारका लागि रिफर गर्न नसकिएको स्थानीयको आरोप छ। स्थानीयका अनुसार एम्बुलेन्स चालकको गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचारमा ढिला भएको र बाटैमा मृत्यु भएको आफन्तहरूले बताएका छन्। घटनापछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड़ गरेका छन् भने हुलाकी सड़कमा टायर दाउरा भालेर अवरूद्ध गरेका छन्। सड़क अवरूद्ध हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 821,000 घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले साँझ बागमती नगरपालिका 12 स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको थियो। खन्तलासीका क्रममा स्रोत नखुलेको थप 71,115 रूपियाँ पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय जेएनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। अभियानले सरकारको उक्त निर्णय जेएनजी आन्दोलनको मर्म, उद्देश्य र नागरिकले अपेक्षा गरेको सुशासनको भावना विपरीत रहेको जनाएको छ। प्रदर्शनका क्रममा सहभागीहरूले निर्णय फिर्ता लिन सरकारसँग माग गरेको थियो। अभियानका प्रतिनिधिहरूले सार्वजनिक स्रोत साधनको पारदर्शी र जिम्मेवार उपयोग हुनुपर्नेमा जोड़ दिँदै स्वकीय सचिव नियुक्तको निर्णय पुनर्विचार गर्न सरसफाई सरकारलाई आग्रह गरेका छन्। माइतीघर मण्डलामा भएको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गएको छ। अरू 2 जना घाइते भएका छन्। मुगु कर्मारोङ गाउँपालिका वडा नम्बर 5 रहेको पुल बजारमा पहिरोले घर पुरिदा रारा नगरपालिका ओडान नम्बर 13 32 वर्षीय जगन्नाथ बडुवाल र उनकी 27 वर्षीय श्रीमती सृजना बडुवाल घाइते भएका छन्। उनीहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आइरहेका थिए। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी किएव नजिक रूसबाट क्षेपास्त्र आक्रमण भएको छ। रक्षा उद्योग सम्बन्धी कार्यक्रम भइरहेको ठाउँमा रूसी ब्यालिस्टिक क्षेपास्त्र आक्रमण भएको र आक्रमणमा परिकम्तीमा 10 जनाको ज्यान गएको तथा 100 जना घाइते भएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। आक्रमण किएवको केन्द्रबाट झन्दै 20-30 किलोमिटर टाढा बुच्चा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। तर यो घटना सम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको छ। सन् 2046 फिफा विश्वकप एसियाको 7 राष्ट्रहरूले संयुक्त रूपमा आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ। जापान फुटबल एसोसिएशन जेएएफए को नेतृत्वमा एसियाका 7 राष्ट्रहरू मलेसिया, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, इण्डोनेसिया र सिंगापुरले आयोजना गर्ने विषयमा छलफल भएको छ। जेएएफए का अध्यक्ष सुने यासु मियामोतोले क्षेत्रीय फुटबल महासंघहरूबीच यस विषयमा सकारात्मक र रचनात्मक कुराकानी भइरहेको बताउनु भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। विधानसभाका स्थगित राष्ट्रपास, सिन्धुपाल्चोक अधिवेशन साउन 22 गते हुने। सिरियामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड हुलागी, सड़क अवरुद्ध। सिंचाई डिभिजन सर्लाइका प्रमुख अधिकृत पक्राउ, सांसदका स्वकीय सचिव नियुक्तिको निर्णय विरूद्ध जेनजी नागरिक अभियानको प्रदर्शन। क्षेपास्त्र आक्रमण, 10 जनाको ज्यान गयो र सन् 2046 विश्वकपको 7 एसियाली राष्ट्रले गर्ने विषयमा छलफल। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनु। स्वस्त, नमस्कार।
1: को होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रुम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको gmail.com. Contact 011-620-326-960-982293. New Aroniko Hotel and Restaurant Private Limited, Soutara Shankar Subhari Nagarpalika 5, Sindhupasu.
2: ओइनी के पार ओ मित्र, ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
3: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
3: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 98 49 13 27।
8: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
9: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
8: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
9: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेख्या रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
6: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
0: Lambu FM.

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
4: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9894340667 र 9818779708। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
5: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-0151, 9841-5167-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चो। House services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Sangasu Gurinagarpalika 5, Sindhupasu. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Sangasu Gurinagarpalika 5, Sindhupasu.

जगाउने तिम्रा ती चालहरू, मलाई खेलाइ राख्न मन लाग्ने तिम्रो कालो भालहरू, तिम्रो मुटुको बिचमा मिठो गीत लेखी तिमीलाई मेरो गीत नचा, तिमीलाई पनि हिट बनाए, तिमीलाई हाम्रो छोरी भयो भने मिस बनाए, तिम्रो तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नसालो हेराइले बनाइदियो घाइते, के भएको मलाई त तिमी नै चाहिने, मायाले थिचन करोडको बिचमा तिमी जस्तो अरू खोजिन पाइने, राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बरु जेसुकै होस् न ल, हिरोवाला गुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास सुन्छु लिदिन कोर्समा।

0: wait just a minute. We will return back. Return back.
1: ओइले के पार ओइ मित्र, यो दुम्सले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913127।
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
6: मायाको चिनो,
7: मेडल,
6: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
7: मेटल फोटो प्रिन्ट,
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
1: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। मापदण्ड विपरीत सञ्चालनमा रहेका सिन्धुपाल्चोकका 2 निजी अस्पताल र 1 हेल्थ केयर सील। कर्णाली प्रदेशका मुख्यमन्त्री कणेलद्वारा राजीनामा दियो। प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच 3 बुधे सहमति। काठमाडौँको तारकेश्वरमा कारभित्र झलेको अवस्थामा 1 महिलाको शव भेटियो। आज राति बागमती गण्डकी र कोशी प्रदेशका पहाड़ी 1-2 स्थानमा भारी वर्षाको सम्भावना। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा। र सन् 2046 विश्वकप साथ एसियाली राष्ट्रले गर्ने विषयमा छलफल। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। मापदण्ड विपरीत सञ्चालनमा रहेको सिन्धुपाल्चोकको 2 निजी अस्पताल र 1 हेल्थ केयर सील गरिएको छ। सुनकोशी गाउँपालिका स्थित सिन्धु सदवाहार अस्पताल, बारावृषी नगरपालिका स्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली तथा बलिथी गाउँपालिका स्थित वराजुली हेल्थ केयर प्रालीलाई संयुक्त अनुगमन टोलीले सीलबन्दी गरिएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक अनुसार जनस्वास्थ्य सेवा ऐन 2075 तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन 2075 दोस्रो संशोधन 2081 बमोजिम कानूनी कार्यवाहीका लागि ती संस्था सील गरिएको हो। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आवश्यक अनुमति नलिई संचालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको, अनाधिकृत रूपमा ल्याब तथा एक्सरे सेवा संचालन गरेको र सम्बन्धित निकायले निर्देशन समेत पालना नगरेको पाएपछि कार्यवाही गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाई र जनस्वास्थ्य कार्यालयका सहित सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले 2 पटकसम्म दर्ता नवीकरण तथा कानूनी प्रक्रियामा आउन पत्रचार गर्दा पनि अटेर गरेपछि सील गरिएको हो। यसैबीच जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका बजार तथा निजी संस्थाको अनुगमनलाई थप तीव्र बनाएको जनाएको छ। कानून विपरीत सञ्चालन भएका मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि आवश्यक कानूनी कार्यवाही गरिने प्रशासनले जनाएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पनि सबै निजी र स्वास्थ्य संस्थाले प्रचलित कानून अनुसार दर्ता नवीकरण र मापदण्ड पूरा गरेर मात्र सेवा सञ्चालन गर्न आग्रह गर्दै अटेर गर्ने संस्थामाथि कड़ा कार्यवाही गरिने स्पष्ट पारेको छ। बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशका समेत रहेका प्रदेश 13 जिल्लामा निजी स्वास्थ्य संस्थाको अनुगमनलाई तीव्र बनाएको जनाउँदै जनस्वास्थ्यसँग खेलवाट गर्ने तथा कानूनी प्रक्रियामा नआउने स्वास्थ्य संस्थामाथि कड़ा कार्यवाही गरिने समेत जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सिन्धुपाल्चोकको विवादका कारण स्थगित भएको जिल्ला अधिवेशन मिति तोकिएको छ। जिल्ला अधिवेशन साउन 22 गते चौतारामा हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न समेत निर्देशन दिएको हो। जिल्ला अधिवेशन गर्नु अघि लिसाङको पाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ र स्थगित भएको चरणबाट अधिवेशन शुरू गरेर सफलतापूर्वक सम्पन्न गर्न समेत आग्रह गरिएको छ। काभ्रेको धुलीखेल स्थित एक होटलमा स्पीकरको लाइन सर्ट भएर करेन्ट लागेका कारण 1 जनाको मृत्यु भएको छ। धुलीखेल नगरपालिका 3 स्थित हिमालयन दृश्य होटलमा फोटो खिच्ने क्रममा स्पीकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो। प्रहरीको अनुसार काठमाडौँ महानगरपालिका 21 सतंगल बस्ने 30 वर्ष डेनिस प्रधानको मृत्यु भएको हो। उनी अन्नपूर्ण केवल लाइन सतुङ्गमा कार्यरत रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान समेत गरिरहेको छ। सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका 6 टेकानपुर भन्ज्याङ स्थित सिंचाई ट्याङ्कीमा डुबेर करिब 2-3 दर्जन भन्दा बढ़ी बाँदर मरेको छ। स्थानीयको अनुसार पानी पिउन तथा खेल्ने क्रममा ट्याङ्कीमा खसेका बाँदरहरू बाहिर तार जाली भएका कारण निस्किन नसक्दा सबैको मृत्यु परेको अनुमान गरिएको छ र घटनाको बारेमा जानकारी पाए लगतै स्थानीयवासी र सम्बन्धित निकायले आवश्यक अनुसन्धान तथा व्यवस्थापन प्रक्रिया अगाडि बढ़ाए
जनाएका छन्। घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने वन्य जन्तुको सुरक्षाका लागि सिंचाई ट्याङ्की तथा यस्ता खुल्ला संरचना आवश्यक सुरक्षा उपाय अपनाउनु पर्ने माग समेत उठिएको छ। लम्बो खबरमा अब राष्ट्रिय खबर। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले राजीनामा घोषणा गर्नुभएको हो। गत असार 32 गते नेपाली कांग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। शनिबार आज दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेश सभाको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो। गत असार 31 गतेको कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल नेपाली कांग्रेसका 4 मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको थियो। आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, जलस्रोत मन्त्री विजय बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन तथा वन वातावरण सुरेश अधिकारीले राजीनामा दिनुभएको थियो र कडेल 2080 साल चैत 27 गते मात्र मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। त्यति बेला तत्कालीन माओवादीले समर्थन गरेको थियो। केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार सँगै कांग्रेस एमाले प्रदेश सरकारमा समेत गठबन्धन गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच सरकार प्रदेश सरकार गठन र सहकार्यको विषयमा 3 बुझे सहमति भएको छ। आज भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरिएको छ। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो। राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सरकारहरूमा सभाहरूमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णयमा दुई दलले गरिएको छ। सहमति अनुसार संयुक्त राज्य सरकारमा कोशी प्रदेश, बागमती, लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमाले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। मध्य प्रदेश र गण्डकी प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागीको रूपमा तय गरिने सहमति पत्रमा उल्लेख गरिएको छ। गण्डकी प्रदेश सरकार सभाबाट सर्वसम्मत पारित भएको गाँजाको विधेयक प्रदेशसभा का प्रमुख दिल्ली राज भट्टले संसदबाट नै फिर्ता पठाइदिएको छ। सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाएको विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाजिएको भन्दै प्रदेश प्रमुखले फिर्ता गर्ने निर्णय गरिएको हो। प्रदेशसभाले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बनाएको थियो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले विज्ञप्ति जारी गर्दै प्रदेशसभा सचिवालयबाट 2083 असार 30 गते प्राप्त भएको उक्त विधेयकलाई नेपालको संविधानको धारा 201 उपधारा 3 बमोजिम सन्देश सहित फिर्ता पठाएको जनाएको छ। विधेयक फिर्ता गर्दा प्रदेश प्रमुखको कार्यालयले मुख्य रूपमा नेपालको संविधान, संघ प्रदेश र स्थानीय तह सम्बन्धी तथा अन्तर सम्बन्ध ऐन र विद्यमान संघीय लागू औषध कानून आधार समेत बनाएको छ। रोल्पाको सुनसुनछहरी गाउँपालिका 1 शेरमारङ स्थित दावाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा 2 जना बेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालयको अनुसार दिउँसो करिब 1:15 बजे गाई बाख्रा चराइरहेका बेला माथिबाट 81 पहिरो खसेको थियो र पहिरोमा केही पशु चौपाया पुरेका छन् भने प्रहरीले विवरण संकलन गर्ने क्रममा दिउँसो 2:04:20 समयमा 2 जना महिला पहिरोमा बेपत्ता भएको जनाएको छ। यद्यपि उनीहरूको अवस्थाको बारेमा प्रहरीले यकिन नभइसकेको पनि जनाएको छ। उनीहरूको परिचय तथा पशु चौपायाको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका 1 पार्क गरेर राखिएको कारभित्र 1 जना महिलाको शव भेटिएको छ। शुक्रबार दिउँसो सम्पर्कविहीन स्थानीय 45 वर्षीय रश्मी रिजालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। परिवारले यस सम्बन्धमा प्रहरी कहाँ खोज तलाशका लागि निवेदन दिएको थियो र उनी मोबाइल स्विच अफ गरेर बिहान 7 बजे नै घरबाट निस्किएको पाएको थियो। खोजी गर्ने क्रममा आज दिउँसो कारभित्र शव भेटिएको घिमिरेले जनाएको छ। प्रहरीको अनुसार उनी बीएई 04-10 नम्बरको कारभित्र जलेको अवस्थामा
भेटिएको छ। प्रारम्भिक जाँचमा उनी आफैले आगो लगाएको जस्तो देखिएको अधिकृतहरूको भनाइ छ र उनी सानीमा क्यापिटल्स कम्पनीमा काम गर्दै आएका थिइन् र सबले पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पतालमा पठाएका छन्। आज काठमाडौँ उपत्यका शहीद बागमती प्रदेशका केही ठाउँ र अरू प्रदेशका एक दुई स्थानमा मात्रै मध्यम खालको वर्षा भएको छ। अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो पानी परेन। बेलुकादेखि चितवन दैलेख लगायतका जिल्लामा पनि पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार आज राति बागमती गण्डकी र कोशी प्रदेशका पहाड़ीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाले जारी गरेको आउँदो तीन दिनको पूर्वानुमान अनुसार केही ठाउँमा मुसलधारी वर्षाको सम्भावना देखिए पनि धेरै जसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कम रहेको छ। एलम्बु खबरमा अब विदेशको खबर। परीक्षणको परीक्षाको प्रश्न बाहिरिएको विषयलाई लिएर देशैभर विद्यार्थीको विरोध प्रदर्शनपछि चर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्नुहुँदै वहाँले आफ्नो राजीनामा पत्र बुझाएको छ। युवा तथा विद्यार्थीको नेतृत्वमा रहेको कक्रोच जनता पार्टी सीजेपी विभिन्न विद्यार्थी संगठन र विद्यार्थी दलका लगातारको विरोध प्रदर्शनपछि वहाँले राजीनामा दिएको छ। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्री परिषदबाट हटाउनुपर्ने मुख्य माग राख्दै आएका थिए। देशका युवा र विद्यार्थीको भावना र न्यायोचित अपेक्षाको सम्मान गर्दै राजनीतिमा दिएको प्रधानले उल्लेख गर्नुभएको टाइम्स इण्डियाले जनाएको छ र जन्तर मन्तर लगायतका देशका विभिन्न भागमा भइरहेको विद्यार्थी आन्दोलनका कारण सृजित परिस्थितिलाई ध्यानमा राख्दै विद्यार्थीको भविष्य कानूनी उल्झनमा नफसोस् र उनीहरूको अध्ययनमा ध्यान केन्द्रित गर्न सकुन् भनेर यो निर्णय लिएको राजीनामा उल्लेख गरिएको छ। एलम्बु खबरमा अब खेल खबरमा सन् 2046 फिफा विश्वकप एसियाका सात राष्ट्रहरूले संयुक्त रूपमा आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ। जापान फुटबल एसोसिएशन जेएएफको नेतृत्वमा एसियाका सात राष्ट्रहरू मलेसिया, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, इण्डोनेसिया र सिंगापुरले आयोजना गर्ने विषयमा छलफल गरिएको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। मापदण्ड विपरीत सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक हेल्थ केयर सील कर्णाली प्रदेशका मुख्यमन्त्री कडेलद्वारा राजीनामा दियो। प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच तीन बुधे सहमति। काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो। आज राति बागमती गण्डकी र कोशीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा र 2046 विश्वकप साथ एसियाली राष्ट्रले गर्ने विषयमा छलफल। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुनेछौ। तीनजेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङले धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
2: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तोता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म गोविन्द विश्वकर्माको तर्फबाट जयमसी तथा हार्दिक आत्मिक अभिवादन। कार्यक्रम जीवनको वचनको वचनको यस खण्डमा तपाईँलाई हार्दिक स्वागत पनि छ। प्रिय श्रोता, हामीले विगतका केही दिनहरूमा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन यहाँहरूको बीचमा राखिराखेका छौं। यहुन्नाको पुस्तक हामीले सक्यौं र आजको यस श्रृंखलामा हामी अलिकति फरक विषयमा रहेर हामी कुराकानी गर्नेछौ। मलाई विश्वास छ तपाईँले यस कार्यक्रमलाई शुरूदेखि अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहुनेछ। प्रिय श्रोता, विश्वासी जीवनमा हामीले धेरै कुराहरूको सामना गर्नुपर्छ। हामी विश्वासी भइसकेपछि, प्रभुलाई विश्वास गरिसकेपछि फेरि सबै कुराहरू सहज, सबै कुराहरू एकदमै मिलेर गएको त्यस्तो अवस्था पक्कै पनि हुँदैन। हामी कतिपय समयमा विभिन्न परिस्थितिबाट गुज्रिरहनुपर्छ। अझै भनौं, येशूलाई विश्वास गरिसकेपछि विभिन्न सतावटहरू, विभिन्न खेदोहरू, मानिसहरूबाट तिरस्कारहरू हामीले सहनु पर्दछ। त्यो एउटा विश्वासी जीवन हो। हामी बाइबलले भन्दछ, पक्कै पनि हामी साँगुरो बाटोबाट हिँड्नु पर्दछ। हामी फराकिलो बाटो, जहाँ चाहिँ सुख सयल छ, जहाँ सबै तौरबाट संसारिक विभिन्न खालका चाहिँ सुविधाहरू छन्, ती कुराहरूबाट हिँड्नुभन्दा पनि हामी त्यो कुरामा हामी आशिषित महसुस गर्नुपर्दछ कि हामी साँगुरो बाटो भएर हिँडिराख्दाखेरि पनि हामीले परमेश्वरलाई हामी धन्यवाद दिनुपर्दछ। हो, हामीमा विभिन्न खालका परमेश्वरको अनुग्रहले, उहाँको कृपाले हामीलाई दिन प्रतिदिन हामी हिँड्नुपर्ने बाटोमा उहाँले हामीलाई डोर्याउनुहुन्छ। तथापि आफ्नो कतिपय कुराले गर्दाखेरि, संसारका कतिपय ती मानिसहरूका ती व्यवहारहरूले हामी कतिपय समयमा साँगुरो बाटोबाट हिँड्नुपर्ने हुन्छ। हामी अभाव र खाँचोको बाटोबाट पनि हामी हिँड्नुपर्ने हुन्छ। हामी तिरस्कृत भएर पनि हिँड्नुपर्ने हुन्छ। तर विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू, हामी हाम्रो यो संसारिक जीवन यो क्षणिक छ। संसारमा रहँदाखेरि हामीले ती कुरा भोगे तापनि स्वर्गमा हाम्रो परमेश्वरले हाम्रो लागि त्यो एउटा अनन्तताको जीवन, त्यो एउटा हामीले कल्पना नै गर्न नसक्ने त्यो एउटा सुख सयलको जीवन, जुन हामी स्वर्गमा परमेश्वरसँग रहन्छौ, त्यो अनन्तताको जीवन परमेश्वरले हामीलाई दिनुहुनेछ। स्वर्गीय स्थान परमेश्वरले हाम्रो लागि राख्नु भएको छ। स्वर्गीय इनामहरू हामीले परमेश्वरबाट स्वर्गमा हामी पाउनेछौ। आजको वचन विशेष गरी तपाईँ र मेरो हृदयलाई हामी संसारमा रहँदाखेरि भोगेका ती कठिनाईहरूलाई सामना गर्दै गर्दाखेरि, ती यावत कुराहरूको सामना गर्दै गर्दाखेरि हामीले हाम्रो आन्तरिक शान्ति कसरी कायम राख्ने, परमेश्वर शान्तिका

शान्त रहनु र त्यो हृदयमा शान्ति स्थापित गर्नुको महत्व के छ भन्ने विषयमा बोल्न गइरहेको छु। जबसम्म हामीसँग शान्ति हुँदैन, हामी आनन्द अनुभव गर्न सक्दैनौ र शान्ति बिना हामीलाई परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्न, उहाँको आवाज सुन्न र प्रतिक्रिया दिन पनि निकै नै गाह्रो हुन्छ। प्रियहरू, पहिलो पत्रुस 3:10-11 पदमा यसरी लेखिएको छ, किनकि जसले जीवनलाई प्रेम गर्दछ र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। त्यसै गरी 11 पदमा बताएको छ, त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। हाम्रो हृदयमा स्वत शान्ति पक्कै पनि हुँदैन, यो त हामीले लगनशीलताका साथ पछ्याउनु पर्दछ। प्रियहरू, तर हाम्रो वरिपरि जेसुकै भइरहेको भए तापनि भित्री शान्ति सधैँ उपलब्ध हुन्छ। रोमी 5:1 यसरी बताएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। आत्मिक दृष्टिकोणबाट हामीले हाम्रो मुक्तिको समयमा परमेश्वरसँग शान्ति प्राप्त गर्यौं। हामी येशु ख्रीष्टको रगतद्वारा धर्मी बनाइएका छौं। हामी प्रत्येकको लागि चुनौती भनेको प्राकृतिक संसारमा हाम्रा अनुभवहरूबाट निरन्तर हाम्रो दिमागलाई टाढा राख्नु हो र यसको सट्टा परमेश्वरले हाम्रो लागि येशु ख्रीष्ट मार्फत के हासिल गर्नुभएको छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नु हो, जुन आत्मिक क्षेत्रमा बढ़ी हामीले प्रयोग गरिरहेको पाउँदछौ। रोमीको पुस्तक 8:5-6 यसरी लेखिएको छ, आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो। प्रियहरू, जब हामी आफ्नो विचार आफैमा केन्द्रित गर्ने छनौट गर्छौं, हामी दुखी हुन्छौं। किन त? किनभने हामीसँग भएका सबै कमजोरीहरू बारे हामी सचेत रहन्छौ। जब हामी हाम्रा विचारहरू अरू मानिसहरूमा केन्द्रित गर्छौ, हाम्रो शान्तिको लागि तिनीहरूमा भर पर्छौं र हामी निराश हुन्छौं, किनभने अरू मानिसहरू पनि सिद्ध छैनन्, तिनीहरूमा पनि कमजोरीहरू छन् र तिनीहरू पनि गल्ती गर्दछन्, तपाई हामी जस्तै। जब हामी हाम्रो वरपरको अवस्था जाँच गर्दछौ, हामी निराश हुन्छौं, किनभने डियाबोलस यस संसारको देव हो र उसले संसारभरि निरन्तर रूपमा एउटा अव्यवस्थित ढंगले द्वन्द निम्त्याइरहेको हामी पाउँदछौ। प्रकाशको पुस्तक 6:4 यसरी लेखिएको छ, अर्को एउटा ज्वलन्त रातो घोड़ा बाहिर निस्की आयो, मानिसहरूले एक अर्काको हत्या गरून् भनी यस घोड़सवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो, त्यसलाई एउटा ठूलो तरवार दिइयो। डियाबोलसले विश्वासीहरूबाट शान्ति खोज्न निरन्तर प्रयास गर्छ। प्रियहरू, डियाबोलस चाहन्छ कि विश्वासीहरूले आफ्नो ध्यान आत्मिक क्षेत्रबाट हटाएर प्राकृतिक क्षेत्रतिर लगाउन्। एकचोटि तपाईँले आफ्नो विचार परमेश्वर र उहाँको व्यवस्थाको प्रतिज्ञाबाट टाढा गर्नुभयो भने तपाईँले आफ्नो शान्ति गुमाउनुहुनेछ। त्यसकारण प्रियहरू, हामी परमेश्वरसँग नजिक सम्बन्धमा रहेको डियाबोलसले देख्न चाहदैन। दुष्टले हामी परमेश्वरसँग त्यो पवित्रताको जीवनमा, त्यो शान्तको जीवनमा, त्यो आनन्दको जीवनमा रहेको देख्न चाहदैन। तर तपाई र मलाई कुन तरिकाले हुन्छ, कुन कुराले हुन्छ तपाई र मलाई त्यो सम्बन्धलाई टुटाउनको लागि संसारका विभिन्न थोकहरूलाई, विभिन्न क्षेत्रलाई दुष्टले प्रयोग गर्दछ, जसले तपाई र मेरो शान्ति भंग गर्दछ। तपाईँ र म परमेश्वरसँग निरन्तर सम्बन्धमा रहिराख्यौं भने परमेश्वरले त्यो असीम शान्ति हामीलाई दिनुहुन्छ। तर जब हामी परमेश्वरसँगको त्यो सम्बन्धमा अलिकति पनि टाढा रहन्छौ अनि दुष्टले त्यो एउटा मौका पाउँछ। यूहन्ना 16:33 यसरी लेखिएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। प्रभु येशूले हामीलाई शान्ति दिन चाहनुहुन्छ। आज हामी धेरै समय अशान्तिमा, विभिन्न किसिमका कलहमा हामी देख्न सक्दछौ। संसारमा विभिन्न द्वन्द छ, विद्रोह छ। संसारमा मानिसहरू एउटा परिवारमा पनि मिलेर बसिरहेको अवस्था हामी देख्न सक्दैनौ।
राज्य राज्यहरू उठिरहेका छन्, विद्रोह गरिरहेका छन्, त्यो सबै बेमेलका कारणले, असमझदारीका कारणले भएको हामी

0: आउँदछौं। परमेश्वरले आज तपाई र मलाई उहाँले चुन्नु भएको छ कि उहाँले हामीलाई शान्ति दिनको लागि, उहाँले हामीलाई अनन्त जीवन दिनको लागि आज हामी परमेश्वरको सामु हामी आएका छौं। तर संसारका यावत कुराहरूले तपाई र मेरो शान्ति भंग गर्दछ, परमेश्वरसँगको त्यो सम्बन्ध टुटाउँछ भने प्रार्थना गर्नुहोस् प्रियहरू, परमेश्वरसँग नजिक सम्बन्ध अझ कसरी बढ़ाउने त्यहाँतिर तपाईँको ध्यान केन्द्रित गर्नुहोस्। संसारको कुरासँग नडराउनुहोस्। संसारका कुराहरूलाई परमेश्वरले भन्नुभएको छ, संसारमा तिमीहरूलाई कष्ट हुनेछन् तर साहस गर, मैले संसारलाई जितेको छु। तपाईँको जीवनमा साँचो शान्ति प्राप्त गर्ने र कायम राख्ने एउटै मात्रै तरिका छ र त्यो हो आफ्नो मनलाई परमेश्वरको र उहाँको वचनमा, उहाँको वचनको अद्भुत प्रतिज्ञाहरूमा तपाईँ केन्द्रित गर्नुहोस्। तपाईँ येशू ख्रीष्टसँगको संगतिमा निरन्तर रहिराख्नुहोस्। यसैया 26 अध्यायको 3 पदमा यसरी बताइएको छ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्तिमा राख्नुहुन्छ किनभने त्यसले तपाईँमाथि भरोसा राख्दछ। आज तपाईँ र मेरो भरोसा कसमाथि छ प्रियहरू? संसारमा भएका यावत थोकहरूमा तपाईँको मेरो भरोसा छ? यदि हाम्रो त्यो भरोसा छ भने, संसारको थोकहरूमा, संसारका कुराहरूमा तपाईँ र मेरो भरोसा छ भने त्यसले हामीलाई शान्ति दिँदैन, तर शान्ति परमेश्वरबाट आउँदछ। परमेश्वरको वचनमा भन्दछ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्ति दिनुहुनेछ। हो, हाम्रो मन, हाम्रो हृदय परमेश्वरमा अडिएको हुनुपर्दछ। परमेश्वरमा हाम्रो मन, हाम्रो हृदय, हाम्रो सम्पूर्ण जीवन परमेश्वरमा अडिएको हुनुपर्दछ, जसबाट हामीले शान्ति प्राप्त गर्दछौं। प्रिय मित्रहरू, जब तपाईँले येशू ख्रीष्टलाई आफ्नो हृदयमा ग्रहण गर्नुहुन्छ, परमेश्वरले उहाँको शान्ति आफ्नो पुत्र येशू ख्रीष्ट मार्फत हामीलाई दिनुहुन्छ अनि त्यो शान्तिलाई हामीले कायम राख्ने उत्कट इच्छा गर्नुपर्दछ। तपाईँले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम, शक्ति र उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको प्रबन्धको बारेमा विचारहरूले निरन्तर भनेर शान्ति कायम हुनुपर्दछ। तपाईँले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम, शान्ति र उहाँले गर्नुभएको प्रतिज्ञाहरूलाई सम्झिएर सधैँभरि हामी परमेश्वरको नजिकमा सम्बन्ध कायम राखिराख्नु पर्दछ। यदि त्यसो भयो भने साँच्चै परमेश्वरको शान्ति तपाईँ र मैले महसुस गर्नेछौं। हिब्रूको पुस्तक 12 अध्यायको 1 पदमा यसरी लेखिएको छ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्य साथ दौड़ौं। प्रियहरू, परमेश्वरले कहिले पनि यस्तो प्रतिज्ञा गर्नुभएको छैन कि उहाँको वचन अनुसार जिउने र उहाँको प्रिय मानिसहरूलाई कहिले पनि सजिलो बाटो भएर हिँड्नुपर्ने छैन भनेर उहाँले कहिले पनि प्रतिज्ञा गर्नुभएको छैन। तर परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ कि हामी अप्ठ्यारो, विभिन्न किसिमको संघर्ष, संकट र संसारमा यावत थोकहरूबाट आउने ती सतावटहरूको बीचमा पनि हामी परमेश्वरको त्यो शान्तिलाई आफूभित्र हामी कायम गर्न सक्दछौ। हो, संसारमा विभिन्न किसिमका सतावटहरू आउँदछन्, तपाईँ र मलाई विश्वासबाट पछाडि हटाउने विभिन्न किसिमका समस्याहरू, विभिन्न चुनौतीहरू, सतावटहरू आउँदछन्, तर त्यसको बावजुद पनि यदि तपाईँ र म ती सबै कुराहरूलाई सामना गर्नको लागि परमेश्वरसँग हामी नजिक रहन्छौ, उहाँको सम्बन्धमा, हामी घनिष्ठको सम्बन्धमा नजिक रहन चाहन्छौ, त्यसपछि परमेश्वरले त्यो असीम शान्ति तपाईँ र मलाई दिनुहुनेछ। हामीलाई ती संसारका यावत थोकहरूले कुनै प्रभाव पार्दैन प्रियहरू। परमेश्वरले हामीलाई उहाँलाई प्रेम गर्न र उहाँको सेवा गर्न विश्वासी हुन आग्रह गर्दै हुनुहुन्छ। विश्वासको दौड़मा भाग लिनको निम्ति परमेश्वरले हामीलाई आग्रह गर्नुभएको छ। वचनले हामीलाई उत्साह दिएको छ अनि हामी त्यो गर्न सक्छौ पनि प्रियहरू, किनभने त्यसको परिणाम के हो तपाईँ र मलाई थाहा छ। एकदिन येशू ख्रीष्ट फर्कनुहुनेछ र जब उहाँ आउनुहुनेछ, उहाँ हाम्रा राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा उहाँ फर्किनुहुनेछ। येशूले त्यस दिन हामीलाई ठूलो इनाम दिनुहुनेछ। हामी सामना गरिरहेको वर्तमान परीक्षाहरू सहन सक्छौ यो जान्दै कि हामी अनन्तमा अवश्य नै विजेता हुनेछौं। येशूले त्यस दिन हाम्रो लागि एउटा ठूलो इनाम राख्नुहुनेछ। यी सबै कुराहरू सम्झिँदै हामी हाम्रो वर्तमान समयमा आएका ती परीक्षाहरूको हामी सामना गर्न सक्दछौ अनि हामी यो जान्दछौ कि अन्तमा अवश्य पनि हाम्रो जीत हुनेछ। हिब्रूको पुस्तक 12 अध्यायको 2 पदमा अझ यसरी बताएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने यीशुलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। प्रियहरू, शान्ति कायम राख्ने मुख्य कुरा भनेको आफ्नो आँखा यीशु ख्रीष्टमा केन्द्रित गर्नु हो। उहाँ स्थिर गर्ने शक्ति हुनुहुन्छ, जसले हामीलाई दुष्टले हाम्रो बाटोमा फ्याँक्ने सबै किसिमका अवरोधहरू पार गर्न सहायता गर्नुहुन्छ। किनभने जब येशु मृत्युबाट बौरी उठ्नुभयो, उहाँले दुष्ट र यस संसारको सबै अन्धकारलाई पूर्ण रूपमा जित्नुभयो। निसन्देह हाम्रो परमेश्वर शैतान भन्दा शक्तिशाली हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा सबै अन्धकारको शक्तिमाथि विजय ल्याउनुहुनेछ। हामी यो कुरामा विश्वास राख्नुपर्दछ। आज धेरै समय तपाईँ आकुल व्याकुल हुनुभएको होला प्रियहरू, आफ्नो जीवनमा आफ्नो परिवारमा विभिन्न किसिमका समस्याहरूबाट गुज्रिँदै गर्दाखेरि लाग्छ होला, किन मलाई मात्रै यति धेरै दुःख र संकष्ट, किन मलाई मात्रै यति धेरै पीड़ा, किन हामीलाई मात्रै, अझै हाम्रो देशमा यति धेरै सतावट किन, यस्तै कुराहरू तपाईँलाई लाग्न सक्छ होला। तर विश्वास गर्नुहोस् प्रियहरू, यी सब जति पनि यावत कुराहरू छन् जसले तपाईँ र मलाई परमेश्वरको त्यो सम्बन्धमा घनिष्ठतामा रहनबाट रोकिरहेको छ, त्यो सम्बन्धमा रहनका लागि बाधा पुर्याइरहेको अवस्था छ, तपाईँ र मलाई निरुत्साहित गर्ने ती कुराहरू छन्, ती भन्दा शक्तिशाली योजना परमेश्वरमा छ। परमेश्वर यी यावत कुराहरू भन्दा, ती दुष्टका ती बन्धन, ती दुष्टका ती योजनाहरू भन्दा महान र असल योजना परमेश्वरसँग छ, किनभने परमेश्वर शक्तिशाली हुनुहुन्छ। दोस्रो राजा 6 अध्यायमा एउटा कथा त्यहाँ बताइएको छ, जहाँ सिरियाका राजा परमेश्वरका जन एलिसासँग धेरै रिसाएका थिए। राजाले एलिसा कहाँ बसिरहेका छन् भनेर थाहा पाउँदछन्, त्यसैले उनले सैन्य उपकरणहरू सहितको ठूलो सेना पठाउँदछन् र एलिसा बसिरहेको शहरलाई घेर्दछन्। दोस्रो राजा 6 अध्यायको 15-16 पदमा यसरी बताएको छ, जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोडाहरू र रथहरूको एउटा फौजले शहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, हे मेरा प्रभु, अब हामी के गरौं? ती अगमवक्ताले जवाफ दिए, नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरू भन्दा धेरै छन्। एलिसाको जवाफ सुनेर एलिसाको नोकर धेरै अचम्मित भयो। शत्रुका सम्पूर्ण सेनाको विरूद्धमा ती दुईजना मात्र थिए, एलिसा किन डराएनन् होला त? किनभने उनी यो अवस्थालाई प्राकृतिक क्षेत्रबाट भन्दा आत्मिक क्षेत्रबाट हेरिरहेका थिए। प्रियहरू, यो वचनबाट हामी पाउँदछौं कि हाम्रो पछि परमेश्वर हुनुहुन्छ, साक्षात परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ, जो सबै देवहरू भन्दा पनि देव, राजाहरूको राजा परमेश्वर हुनुहुन्छ, उहाँसँग ठूलो फौज छ, उहाँसँग स्वर्गदूतहरूको सेना छ, जो हाम्रो लागि हाम्रो पक्षमा लड्नेछ, अनि परमेश्वर जो हाम्रो साथमा हुनुहुनेछ। हामीलाई के कुराको डर छ प्रियहरू? हामीलाई के कुराको अभाव? हामीलाई के कुराको खाँचो? हामी निरुत्साहित हुनुपर्ने कुनै कारण छैन। एलिसा जसरी भन्दछन् केवल दुईजना मात्रै मानिस थिए, उनी र उनका नोकर, तर उनले भन्दछन् हाम्रो पछि जतिजना छन् यहाँ आएका ती विभिन्न हजारौं त्यो फौजहरू भन्दा धेरै हाम्रो फौज छ। दोस्रो राजा 6 अध्यायको 17 पदमा यसरी लेखिएको छ, तब एलिसाले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस् र यसले देखोस्। तब परमप्रभुले त्यस ताकरको आँखा खोलिदिनुभयो र त्यसले एलिसाका वरिपरिका डाँडाहरू र अग्निमय घोडाहरू र रथहरूले भरिएको देखे। प्राकृतिक क्षेत्रमा परिस्थितिहरू जस्तो देखिए पनि एलिसाले आफ्नो शान्ति गुमाएनन् प्रियहरू। उनले यो परिस्थितिलाई आफ्नो दृष्टिकोणबाट हेर्ने छनौट गरेनन्, तर आत्मिक दृष्टिकोणबाट परमेश्वरले आफ्नो जन र सेवकलाई ठूलो संख्यामा सुसज्जित सिपाहीहरूले घेर्नु भएको थियो र परमेश्वरले तिनीहरूलाई अग्निमय रथहरूले पनि घेर्नु भएको थियो। यस दर्शनमा परमेश्वरले एलिसा र उनको सेवकलाई हानिबाट पूर्ण रूपमा जोगाउने प्रतिज्ञा गर्नु भएको थियो। फिलिपी 4 अध्यायको 6-7 पदमा हामीले हेर्दछौ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका विन्ती परमेश्वरमा जाहेर होन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नुहुनेछ। प्रियहरू, आज तपाईँ र म भित्रको त्यो शान्ति गुमेको छ भने, तपाईँ र म डराएका छौं भने, विभिन्न परिस्थितिबाट हामी निरुत्साहित भएका छौं भने, तपाईँ हरेस नखानुहोस्। किनभने हामीले प्राकृतिक रूपमा हाम्रो अगाडि देखिरहेका भौतिक आँखाले देखिरहेका कुराहरू कम होलान्, हामीले विभिन्न समस्या मात्र देखिरहेका छौं होला, तर हाम्रो आत्मिक आँखाले हामीले हेर्ने हो भने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, जो सारा देवहरूभन्दा पनि महान परमेश्वर हुनुहुन्छ। एलिसाले सिरियाको ठूलो सेनालाई कसरी जिते होलान् विचार गर्नुहोस् त प्रियहरू। उनले सम्पूर्ण सेनाहरूलाई अन्धोपनले प्रहार गर्न परमेश्वरसँग प्रार्थना गरे। परमेश्वरले उनको प्रार्थनाको जवाफ दिनुभयो र एलिसाले तिनीहरूलाई हानिको बाटोबाट बाहिर निकाले। एलिसाले आफ्नो परिस्थितिमाथि विजय हासिल गरे किनकि उनी परमेश्वरमा विश्वास गर्दथे कि परमेश्वर एल सदाय हुनुहुन्छ, सर्वशक्तिमान परमेश्वर उनको हरेक आवश्यकताको रक्षा समर्थन र आपूर्ति गर्न स्रोत साधनहरू प्रदान गर्ने प्रबन्ध गर्ने परमेश्वर हुनुहुन्छ भन्ने एलिसालाई विश्वास थियो। आज त्यही विश्वास तपाईँ र ममा हुनुपर्दछ। रोमीको पुस्तक 8 अध्यायको 31 पदमा यसरी लेखेको छ, हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन्छ। साँच्चैकै परमेश्वर तपाई र हामीसँग हुनुहुन्छ भने हाम्रो विरूद्धमा अरू के कुरा हुन सक्छ र? प्रियहरू, तपाई हतोत्साहित नहुनुहोस्, तपाई निराश नहुनुहोस्। तपाईँमा यदि शान्ति गुमेको छ भने, तपाईँ आकुल व्याकुल हुनुहुन्छ भने, तपाईँ भित्रैबाट त्यो शान्ति तपाईँमा कायम छैन भने तपाईँ आकुल व्याकुल नहुनुहोस्। यदि परमेश्वर तपाईँको र मेरो साथमा हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन सक्छ र? त्यसै गरी अर्को बाइबल खण्ड रोमी 8 अध्यायको 35 पदमा यसरी बताइएको छ, कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने? के संकटले अथवा दुःखले वा खेदोले वा अनेकालले वा नग्नताले अथवा खतराले वा तरवारले? परमेश्वरको प्रेमबाट तपाईलाई के कुराले अलग गर्दछ? उहाँको शान्तिबाट तपाईलाई के कुराले अलग गर्न सक्छ? जबसम्म तपाईँ आफ्नो आँखा आत्मिक क्षेत्रमा केन्द्रित राख्नुहुन्छ र ख्रिस्ट येशु मार्फत परमेश्वरले तपाईँको लागि गर्नुभएको सबै कुरा सम्झनुहुन्छ, त्यो कुनै पनि कुराले तपाईँलाई जित्न सक्दैन। तपाईँ परमेश्वरसँग निरन्तर त्यो असीम आनन्द र शान्तिको यात्रामा अगाडि बढ़िराख्नुहुनेछ। प्रिय रोमीको पुस्तक 8 अध्यायको 38-39 पदमा यसरी लेखिएको छ, किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रिस्ट येशु हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। प्रियहरू, आजको यस समय तपाईँ परमेश्वरमा अझै घनिष्ठ सम्बन्धमा रहन चाहनुहुन्छ अनि उहाँको त्यो असीम आनन्द, उहाँको त्यो प्रेमलाई महसुस गर्न चाहनुहुन्छ। तपाईँ यदि त्यो चाहनुहुन्छ भने म सँगसँगै तपाईँ प्रार्थनामा रहनुहोस्, आफ्नो हृदयलाई परमेश्वरतर्फ फर्काउनुहोस्। संसारमा भएका सबै कुराहरू नाशवान छन्, ती सबै कुराहरू विलीन भएर जानेछन्, तर परमेश्वरको राज्य कहिले पनि विलीन भएर जाने छैन। प्रियहरू, उहाँ सदा सर्वदा तपाईँ र म सँगै रहनुहुनेछ अनि परमेश्वरको प्रेमबाट तपाईँ र हामीलाई अरू कुनै कुराले पनि अलग गर्ने छैन। के तपाईँ यो विश्वास गर्नुहुन्छ?
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
3: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
4: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माइ फेथ नला विश्वासी समक बसुगो। आत्मज्ञान ब्रसुगो रंगला भविष्य रंग से विगत रि टीगाला सुजी वा आला सुजी विवा ताम्र निर्भर आला मुला। आत्मज्ञान ब्रसुगो जयमसी तथा नमस्कार लासो फ्याफुला स्पार्क माई थे तथा नला विश्वास चमक बसुगो अंक 57 रंगित स्वागत मुला न बियोग तामाङ रंगला भविष्य रंग से विगत तिगा लसुजी वा आलसुजी विवत ताम्र निर्भर आलामुला। रङला भविष्य रङसे दत्ते रङला लुइरे तिगा लसेला निर्णय लस्यु मुला व्यवतामसे निर्धारण लाला परम्परागत ईसै धर्मसे लोकमुला कि परमेश्वर चे जेखेन याङला शरीरला धार्मिक देन जे लाभ कदेदा जेखेन आशिष पिन्सुमुला खेन्दे परमेश्वर चे पाप लाभ पकादेदा दण्ड पिन्सुमुला तसै सत्य हिन्बा कि रोसे यङ बेनन्द निस्वार्थ माया लसुमुला देन परमेश्वरला माया कमाबलाबारी रङसी वा नैतिकै लादो यङसे जेखेन्चु स्वीकार लादोला कि यङला मसिया यीशु ख्रीसे यङला बेनन विगतला पाप गदेला साई चुङसुजी थेन्दे परमेश्वर ज्ञाम यङदा याकरकी विशेष उपहार पिन्ना मुबा जोसे यङदा यङला अब रोदिन घनिष्ठ सम्बन्ध थानबरी अनुमति पिन्मुला युहन्ना चार अधेला सात देन नौ थेनन दुरी सामारी लुइला मिङहे मे गीत थे इनारी क्वि किनबरी खजी थेसे थेदा नद क्वि थुङबरी बौ बिसी बिजी सामरे युल्ला मृङकोलासी यसुदा रङ यहुदी युल्ला मि तसिनोन न्या रङबा सामरी युल्ला मृङ मिरन छाम तिग्द क्वि रिवा बिसी बिजी तिग्द विषम यहुदी गदेसी सामरी गदे देन छाम संगत नोन आलमुला परमेश्वर र तिमी हरेक मि प्रियामुला परमेश्वर जे हजिबाइ नोन सेम निबा ताम दन्सुगो परमेश्वर उपस्थिति माइबा जो हलाइदायन परमेश्वर से रङला मायलु या फैलाव लसुमुला युहन्ना चार अधेर चौध तर जुन जुन मिसे नै पिनमा क्वि थुङला थे मिदा दोषी क्वि आफै नै थेदा जुन कि पिन्ना थे क्विचा थेला लागे जुगजुग दोनला जुने पिन्ना क्विला मुहान दोला बिसी सुङ्जी यसुसे चुरङमा अपङनी ना चु क्वि यारी तिरम पौडेन निबादेन रङला लुइरी हाइमा आजबा पाप अलबा गदेदा पिन्ला परमेश्वरसे चु क्वि माइबा भेनन्द पिन्सुमुला पवित्र क्रिस्चियन लुइला कुञ्जे विवा क्रिस्ला क्रुसी शिवादेन शिवा ज्ञाम परमेश्वर पुनरुत्थान ज्ञाम लस्युमुला परमेश्वर से याङदा पिन्सुबा धार्मिकताला दाबी लाभा हिन्बा युहन्ना चार अध्यायला सत्र अठार थेसे गला रेम्बो आरी बिसी सुङ्जी तर यसु चाहिँ थेदा यसै गला रेम्बो आरी बिसी विवा ठिक हिन्ना टिक्द विषम एला गोर गा रेम्बो तसी जिम्मा मुला दान्दे ए जुन मिदेन छम चिवमुला थे मि एला रेम्बो आहिन एसे पाङबाताम सत्य हिन्ना बिसी सुन्जी यसुदा चु मृङकोलाला विगतला पाप गदेला बारी बेनन था मुबा तसै थेसे थेदा चुरङबरी छोनबो क्वि पिनबरी ग्याम रोग आदनी युहना चार अधेला चौबिस तिग्द विषम परमेश्वर आत्मा हिन्ना थेद बासलमा थेदा तेम्ब गदेसी सत्य दिन आत्मज्ञाम तेन्दोला यसु रङ आराधना लाभ याकर्की छार तरिका जुन लाभरिस हसुजी याकर्की चुरङ्ग तरिका जे जेखेन पौडे लवन रि जेखेन सीमित आरे याकर्की चुरङ्ग तरिका जेला जब आत्मरी मुला धर्मासी चु मृङकोलादा भविष्यला आशा आरेबा पापीला रूपरी दोषी लगावला सेला मुवा थासै रङसे थेदा रङला पाप फेरि विजय याङबरी हाम्बा चोसुजी जहाँ थे शक्तिशाली सेवा लाबरी रेजी जोसे लानन मिगदेदा लुइदा असर लाजी ओनमारी रङसे लामा खराब अनोद कदेदा आधारित शैतान दा रङदा दोषी ठराब लाबारी थापिन्सुगो रङ नुवाङरी ताबा परमेश्वरला आत्मज्ञान बराबरी तिनी नोन संकल्प लस्युगो ख्रिस छार सृष्टि तोबरी छनोट लस्युगो आमेन रनिदा परमेश्वर चाहिँ प्रशस्त मात्र रे आशिष पिन्छुगै
5: प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी निन्सुजी
4: कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे राङनीला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98685353939 धन्यवाद। हस् त त्यो समय रिङ बिदा दाजी राङनी छङमदानु जयमसी नमस्कार।
5: Time check. It's 7 PM.
6: अहिले साँझको 7 बजेको छ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु। आज मात्रै रोल्पाका 2 महिलाको मृत्यु। काठमाडौँको तारकेश्वरमा गाड़ीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी।
1: गाडीको भित्री भागहरूमा के क्षति छन्, तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा के क्षति पुगेको छ।
0: कर्णालीका मुख्यमन्त्री कौडेलको राजीनामा। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 बुँदे सहमति। 5 प्रदेशमा संयुक्त सरकार। मधेस र गण्डकीमा थप परामर्श हुने
2: सहमति जुन भएको छ शुरूआत हो, र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा लिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने हो।
0: डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन। शालिग संरक्षणमा स्थानीयको चासो कम।
3: अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने? शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ।
0: र भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। ककरोच जनता पार्टीको आन्दोलन फिर्ता। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: बर्खायाममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाउनेको घटना बढ़दै जानु गम्भीर चिन्ताको विषय हो। माटो खने क्रममा सामान्य सावधानी अपनाइए पनि भिजेको जमीनका कारण जोखिम उच्च रहने भएकाले सुरक्षा मापदण्डको अझ कड़ाईका साथ पालना गर्नुपर्छ। स्थानीय तह, निर्माण व्यवसायी र सम्बन्धित निकायले जोखिम मूल्यांकन, नियमित अनुगमन र मौसम अनुसार काम संचालनमा विशेष ध्यान दिन आवश्यक छ। समयमै अपनाइने सतर्कता, जनचेतना र प्रभावकारी नियमनले यस्ता दुखद घटनालाई उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: रोल्पाको सुनछहरी गाउँपालिका एक शेरम स्थित दबाङ लेकमा पहिरो जाँदा 2 महिलाको पुरिएर मृत्यु भएको छ। आज दिउँसो पहिरो जाँदा 2 महिलाको मृत्यु भएको र 1 घाइते भएको प्रहरीले जनाएको छ। दिउँसो गाई बाख्रा चराइरहेका बेला 81 पहिरो खसेको थियो। पहिरोमा केही पशु चौपाए पुरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको र थप विवरण संकलन भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीले सीआईएनलाई जानकारी दिनुभयो।
6: पहिरो पनि कस्तो भन्दा माथि पहरो फुटेर ढुङ्गै ढुङ्गा आएछन् र माथिबाट आएको ढुङ्गा चाहिँ तर्किँदा तर्किँदै ढुङ्गाले लागेर दुईजना महिलालाई ती ढुङ्गाले पुरेछ र उहाँहरूको चाहिँ त्यही घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ। र 1 घाइते हुनुहुन्छ, उहाँलाई चाहिँ उद्धार गरेर चाहिँ उपचारमा पठाएको छ र अरू 2 गोरु मरेको भेटिया छ। त्यस्तै 4-5 चाहिँ बाख्रा पाठाहरू पनि मरेको भन्ने आएको छ। त्यहाँ घटनास्थलमा गाउँपालिकाको अध्यक्ष पुग्नु भएको छ। गाई रहेको ठाउँबाट 25 किलोमिटर जति पैदल दूरीमा छ। त्यसले गर्दाखेरि चाहिँ अब यो घटना चाहिँ घटेको र घटनाका कारणले चाहिँ 2 चाहिँ मृत्यु भएको भन्ने चाहिँ पुष्टि भएको।
5: यसैबीच पछिल्लो 1 महिनामा देशभर पहिरोका 439 घटना भएका छन्। ती घटनामा 8 मृत्यु, 19 घाइते तथा 1 बेपत्ता भएको विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरोका कारण करिब 60 लाख रूपियाँ बराबरको क्षति भएको छ। यस अवधिमा

0: स्थित सानिमा क्यापिटल्स लिमिटेडमा मर्चेन्ट हेडको रूपमा कार्यरत उहाँ साउन 8 गते बिहान 7 बजे सम्पर्क विहीन भएको पारिवारिक सूत्रले जनाएको थियो। आज दिउँसो करिब 1 बजे विद्युतीय कारभित्र पछाडिको सीटमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दीपक घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो।
1: त्यो नुवाकोट घर भई नेपाल टार बस्ने रश्मि रिजाल अफिस जान्छु भनेर गएको, तर अफिस नपुगिकन हिजै हराइसकेपछि हिजो खोजतलासको लागि हाम्रो प्रहरीमा पनि उजुरी निवेदन परेको थियो। त्यही क्रममा हामी विभिन्न ठाउँहरूमा सम्भावित ठाउँहरूमा खोतलास गरेका थियौं। त्यतै खोतलास गर्ने क्रममा आज यो तारकेश्वर नगरपालिकाको झोर टोका भन्ने ठाउँमा यो गाडीको पछाडि सिटमा जलेर रहेको अवस्थामा उहाँको सब चाहिँ आज सभा आएको भएतिर फेला परेको थियो। अहिलेसम्मको अनुसन्धानले एमजीको कोमेट गाडी बीएई 0410 नम्बरको गाडी आफैले चलाएर गएको देखिन्छ, र त्यहाँ पुगिसकेपछि आफैले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ राखेर जलाएर मृत्यु भएको देखिन आउँछ। अहिलेसम्म गाडीको भित्री भागहरूमा केही क्षति छन्, तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा केही क्षति पुगेको छ।
0: एसपी दिलीप घिमिरेले घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली पुगेर प्रारम्भिक अनुसन्धान शुरू गरेको समेत जानकारी दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र कार्य सहकारीका विषयमा 3 बुधे सहमति भएको छ। आज भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट हीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभामा सहकार्य गर्ने, संयुक्त सरकार गठन गर्ने निर्णय दुवै दलबीच सहमति भएको नेकपाका नेता अग्नि सापकोटाले सीआईएमसँग बताउनुभयो।
2: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति बैठकले धेरै निर्णय गरेको थियो, त्यसमध्ये चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नै पार्टीलाई सुदृढ बनाउने, दोस्रो अब संयुक्त मोर्चा अर्थात् वाम एकीकरणमा निर्णय दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो सुरुवात हो, र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा लिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
0: सहमति अनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमाले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग पनि परामर्श अघि बढ़ाउने नेतृत्वले बताएको छ। यसैबीच सत्ता समर्थक दलहरूले समर्थन फिर्ता लिएसँगै कर्णालीका मुख्यमन्त्री यामलाल कौरेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा उहाँले पदबाट राजीनामा दिनुभएको हो। कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उहाँ विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कौरेलले शुरूमै आफ्नो धारणा राख्नु भएको थियो। उहाँले आफ्नो धारणाका लागि कुर्सी नै ठूलो कुरा नभएको भन्दै पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।
3: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु, त्यसको प्रक्रिया पूरा गर्न यहाँबाट प्रदेश सभाकै प्रदेश प्रमुख समक्ष अगाडि बढ़ने कुरा म यहाँहरूसँग जानकारी गराउँदै सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार संवादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसीले उठाउनुभएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको समेत उल्लेख गर्नुभएको हो। यसैबीच आजै शिक्षा सचिव चुडामणि शर्मालाई वार्ताका लागि धनगढ़ी पठाइएको छ। त्यस्तै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

0: प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौँ ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा आज दिउँसो विरोध प्रदर्शन भएको हो। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाउँदै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्। साझा खबरमा अब विदेशका खबर। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पठाइएको छ। नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर करिब एक महिनादेखि नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीको नेतृत्वमा प्रदर्शन भइरहेको थियो। प्रदर्शनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन सरकाएका थिए। पर्यावरण अभियन्ता सोनाम वाङचुकले पनि शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै 26 दिनसम्म आवरण अनसर बस्नुभएको थियो। यसैबीच कक्रोच जनता पार्टीले जन्तर मन्तरमा जारी 37 दिनी आन्दोलन स्थगित भएको घोषणा गरेको छ। सीजीपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालन हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको घोषणा गर्नुभएको हो। अब अन्त्यमा खेल समाचार। शहीद स्मारक लीग अन्तर्गतका 21 क्लबहरूले रोकिएका राष्ट्रिय लीग, महिला लीग, 18 वर्ष मुनिका लीग फुटबल प्रतियोगिताहरू लगायत प्रतियोगिताहरू तत्काल प्रारम्भ गर्न माग गरेका छन्। उनीहरूले अखिल नेपाल फुटबल संघ एन्फामाथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता गर्दै तत्काल खेलहरू सञ्चालन गर्नुपर्ने माग अघि सारेका हुन्। निलम्बनले हजारौं नेपाली फुटबल खेलाड़ी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा आश्रित व्यक्तिहरू प्रभावित भएको भन्दै फिफाबाट निलम्बित भएको लामो समयसम्म पनि फुकुवातर्फ सम्बन्धित निकायबाट ठोस पहल प्रारम्भ नभएको उनीहरूले गुनासो समेत गरेका छन्। क्लबहरूले एन्फाको निर्वाचन तत्काल गर्न समेत माग अघि सारेका हुन्।
1: सन्तोष गन्धर्व डडेलधुरामा थोपाई सिंचाईतर्फ किसानको आकर्षण।
2: बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपाई सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ,
1: कम पानीमा पनि बढ़ी उत्पादन लिन सकिने। रिपोर्ट सँगै सालिकमा प्रतिविम्बित नेपालको संस्कृति र इतिहास, शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब थोपा सिंचाईको प्रसंग। जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोग्य जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यवसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा छन्।
7: थोपा थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढ़ी नौका किसान
8: कमल सिंह झुकाल।
9: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिँचाइको कार्यक्रम मार्फत योजना दियो। धेरै राम्रो रहेछ सिँचाइ, त सिँचाई हातले हाल्नु पर्ने झन्झट पनि भएन। बल्ब खोलिदियो, एटोमेटिक रूपमा पानी गइरहन्छ। निगरानी मात्रै गरेर कहाँ कुनै बोर्डले पाएको थिएन भने के गरे हेर्दा हुन्छ। धेरै राम्रो छ, थोपा सिँचाइ त हुनुपर्ने नै छ किसानको लागि।
7: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिँचाई प्रविधि अपनाउने तयारीमा छन्। सिँचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याब्दुरा गाउँपालिका एक धौलाकोटका किसान खेमराज अवस्थी,
10: अनि राम्रै फाइदा हुन्छ किनभने माघ अनुसार आएपछि मात्र किसानले चाहिँ डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ।
7: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिँचाई प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिँचाई प्रविधि अप्नाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरो,
11: थोपा सिँचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौँ। विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिँचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
7: थोपा सिँचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिँचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिँचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालगंजमा जेएनजी आन्दोलनका क्रममा हटाइएका शालिग पुनस्थापित,
12: आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ, हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्, यो चाहिँ एकदमै सराहनीय कार्य छ।
1: इतिहास र पहिचानका प्रतीक भएकाले जोगाउनु पर्ने स्थानीयको भनाई, रिपोर्ट शालिग जोगाउने जिम्मेवारी कसको, शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
14: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
15: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
14: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
16: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
17: कार्यक्रम साझा आवाज,
14: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
18: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
19: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
14: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
15: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
16: पसिनाको सम्मान, समानताको अभियान,
17: कार्यक्रम साझा आवाज।
20: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 कामनेट, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारी विशेष। नेपालमा शालिग मूर्ति संस्कृति र परम्परा धेरै पुरानो, समृद्ध र धार्मिक आध्यात्मिक रूपमा गहिरो छ। जानकारहरूका विचार र विभिन्न अभिलेख अनुसार शालिगहरूलाई मात्र कलाको रूपमा नभई जीवित देवता, आस्थाको प्रतीक र संस्कृति संरक्षणको माध्यम पनि मानिन्छ। लिच्छवी कालभन्दा अघिदेखि मल्लकाल, शाहकाल, आधुनिक समयसम्ममा आइपुग्दा देवी देवतादेखि राजा, विभिन्न कालखण्डका राष्ट्रिय नायकका पनि शालिग बनाउने अभ्यास चलिरहेको छ। नेपालगंजमा भने विभिन्न आन्दोलनका कारण हटाइएका शालिग पुनः स्थापित गरिएको छ।
8: नेपालगंजका विभिन्न चोकहरूमा रहेका ऐतिहासिक व्यक्तित्वका शालिग आज स्थापित गरिएको छ। पूर्व प्रधानमन्त्री सुशील कोइराला, जननेता गणेश मानसिंह, जननायक बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र शहीद सेतुबिकका शालिग एकै दिन अनावरण गरिएको हो। जेएनजी आन्दोलनका क्रममा भदौ 23 र 24 गते तोड़फोड गरिएका अधिकांश शालिगलाई नेपालगंज उपमहानगरपालिकाको अग्रसरतामा निर्माण गरी सम्बन्धित चोकमै पुनर्स्थापना गरिएको हो। नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले इतिहास र योगदानको सम्मान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको बताउनु भएको छ।
21: ऐतिहासिक रूपमा रहेका चौकहरूको पुनर्निर्माण शालिगहरूको अनावरण गरिएको छ र कुनै पनि इतिहासलाई हामीले मेटाउनु हुँदैन। यदि इतिहास हामीले मेटायौं भने अर्को पुस्ताले फेरि पनि इतिहास मेटाउँछ। त्यसकारण सबै ऐतिहासिक व्यक्तित्वहरूको चाहिँ संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो, विशेष गरी स्थानीय सरकारको दायित्व।
8: नेपालगंजको बीपी चोक, धम्बोजी अर्थात वीरेन्द्र चोक, पुष्पलाल चोक, सेतुबिक चोक लगायतका स्थानमा शालिग अनावरण कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो। स्थानीयवासीले शालिग पुनर्स्थापनालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै अब यस्ता सार्वजनिक सम्पदाको संरक्षण, नियमित सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्।
22: यो एउटा इतिहास हो, इतिहासको जगेडा गर्नुपर्छ, हामीले इतिहासबाट सिक्नुपर्छ। हिजोका जन आन्दोलनहरूले हामीलाई जुन खालको स्वतन्त्रता प्रदान गर्यो, जुन खालको बोल्ने हक अधिकारको बारेमा आवाज उठाउने जुन अधिकार प्राप्त गरेको छ, तिनीहरूको सम्मानका लागि आज यो चोकहरूमा उहाँहरूको शालिग अनावरण कार्यक्रम एकदमै राम्रो छ।
23: यो जेएनजी आन्दोलन लगायतका विभिन्न आन्दोलनमा बाँके जिल्लामा रहेका विभिन्न हाम्रा सम्मानित व्यक्तित्वहरूको शालिगहरू तोडफोड गरिएको थियो। यसको संरक्षण गरेकोमा म नेपालगंजको महानगरपालिकालाई धन्यवाद दिन्छु। आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ। हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए, कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्। यो चाहिँ एकदमै सराहनीय कार्य छ।
8: नेपालगंजमा विगतमा विभिन्न शालिग स्थापनाका क्रममा बेला बेलामा विवाद हुने गरेको थियो। यसपटक सबै शालिग पुनर्स्थापनामा कुनै असन्तुष्टिका स्वर सुनिएनन्। इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिन र शहरको सौन्दर्य बढ़ाउन पनि शालिगको भूमिका महत्वपूर्ण हुने सेतुबिक चोकमा भेटिएकाहरूले सुनाएका छन्।
24: आउँदा दिनहरूमा प्रत्येक नागरिकले संरक्षण र सम्वर्धनमा बलका साथ अगाडि बढ्नुपर्छ।
25: हाम्रो सन्ततिले गणेश मान कस्तो हुनुहुन्थ्यो, पुष्पलाल कस्तो हुनुहुन्थ्यो थाहै हुन्न, अगर उहाँको शालिगहरू हुन्न, उहाँको गरेको इतिहासहरू हाम्रो देशमा हुन्न भने त हामी आफ्नो सन्तानहरूलाई के भन्ने कि। त्यस कारण यो राष्ट्रको धरोहरहरूलाई हामी सबै सम्पूर्ण देशवासीले जोगाउने पर्ने हो।
8: शहरका ऐतिहासिक स्थलहरूमा शालिगको पुनर्स्थापनाले नेपालगंजको इतिहास, राजनीतिक विरासत र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा नागरिक समाजका अगुवाहरूको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँके।
1: ऐतिहासिक सांस्कृतिक र धार्मिक महत्व बोकेका शालिगहरूको संरक्षणमा पर्याप्त चासो र लगानी हुन सकेको छैन। नियमित मरमत सम्भारको अभाव, शहरीकरण र तोडफोडका कारण धेरै शालिग जीर्ण बन्दै गइरहेका छन्। शालिगलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न सरकार, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको इतिहासविदहरू बताउँछन्। यसबारे हामीले इतिहासविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर जजमान गुरूङसँग कुराकानी गरे।
26: जुन ठाउँमा जुन व्यक्ति सुहाउँदो हुन्छ त्यो ठाउँमा उसको शालिग बनाउने हो। अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने, शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ। अहिले जसले पनि चाहिँ अब शालिग बनाउँदैछ राष्ट्रले पनि यो शहीद हो भनेर भनिदिन्छ। त्यस कारणले चाहिँ कुन ठाउँमा कसको शालिग बनाउन दिने, शालिग बनाउन नदिने, त्यसो एउटा चाहिँ नियम बन्नुपर्छ। यथा स्थानमा यथोचित व्यक्तिको शालिग बनाउनु पर्छ।
0: शालिग निर्माण गरिन्छ, तर शालिग निर्माण भइहाल्यो भने पनि त्यसको जतन गर्ने, त्यसको रेखदेखको कुरामा त्यति धेरै चासो दिएको जस्तो देखिन्न। खासमा यो किन भएको होला?
26: होइन, त्यसमा त अब सरकारले नै द्वन्द, जस्तो अब चाहिँ पहिले पोखरामा यता पूर्व यता पृथ्वी राजमार्ग टुङ्गिने ठाउँमा चाइनाले एउटा चाहिँ आफ्नो अन्तिम पोइन्टको शिला पत्र राखेको छ। त्यसलाई चाइनिज चोक, चाइना चोक भन्थे, अहिले चाइना चोक भन्ने बिस्तारै हरायो। पृथ्वीनारायण शाहको शालिग राख्यो पृथ्वी चोक भने, पृथ्वीनारायण शाहको भत्काएर लखन चौक भने, तर लखन चौक भन्यो भने जनबोलीमा त्यसलाई पृथ्वी चौकै भन्छ। अब सरकारले हटाउँछ तर फेरि राज्य चाहिँ लखन थापाको त्यहाँ राख्छ। पृथ्वीनारायण शाहको त्यहाँ शालिक छैन, यता अमरसिंह चौकमा अमरसिंह थापाको राखेको थियो, सरकारले नै त्यहाँ हटायो। तर पृथ्वी चौकमा जुन लखन थापाको चाहिँ शालिक छ त्यसलाई चाहिँ सरकारले हटाउन सक्दैन। अस्तिको जेएनजी आन्दोलनमा हटाएको थियो, फेरि ल्याएर राखेको छ। अब त्यसरी सरकारले पनि नीति पनि स्पष्ट छैन, नीति स्पष्ट हुनुपर्छ। अब अहिले ठाउँ ठाउँमा फेरि चाहिँ श्रीमान महेन्द्रको श्रीमान वीरेन्द्रको शालिक चाहिँ बन्ने क्रममा चाहिँ छ। पोहोर परारै हामीले चाहिँ पोखराको कुणरमा श्रीमान वीरेन्द्रको शालिक बनायो सुनौलो, अहिले नेपालगंजमा चाहिँ श्रीमान वीरेन्द्रको बन्दैछ, बनेपामा श्रीमान त्रिभुवनको बन्दैछ, विराटनगरमा श्रीमान महेन्द्रको बन्दैछ, यसरी बन्दै जनस्तरबाट नै बन्दैछ। जनस्तरबाट अब भनेर जस्तो पृथ्वी विराटनगरमा महेन्द्र चौक भने अझ गान्धी चौक भन्न थाल्यो, कहाँबाट आएछ गान्धी चौक? पृथ्वीनारायण शाहको शालिग फुटालेर, के अरे श्रीमान महेन्द्रको शालिग फुटालेर त्यहाँ नै यथोचित स्थानमा यथोचित व्यक्तिको शालिग राख्नुपर्छ। त्यसको संरक्षणको जुन जिम्मा स्थानीय जनतालाई दिएपछि त्यो सुरक्षित हुन्छ।
0: शालिग निर्माण गरिन्छ र त्यसको रेखदेखमा चाहिँ स्थानीय स्तरबाटै र सर्वसाधारणबाटै त्यसको बढी महत्व हुनुपर्छ भन्दै गर्दाखेरि, यो शालिगले चाहिँ हाम्रो इतिहास, पौराणिक कथा र हाम्रो सांस्कृतिक धरोहरलाई चाहिँ कसरी बचाउँछ रहेछ?
26: जस्तो अब बनेपामा श्रीपा त्रिभुवनको शालिग बन्यो, त्यो शालिग बन्दाखेरि जस्तो तेन्जिङ शेर्पा हिलारी सगरमाथा चढेर आयो नि, सगरमाथा चढेर आएको आएको थियो, बनेपाको बाटो आयो। अब त्यस्तै किसिमको चाहिँ भयो। अब पृथ्वी राजमार्गको अन्तिम टुङ्गो पोखरामा चाइना चौक भन्थे, अहिले त्यो हरायो, चाइना चौक भन्थे भन्ने कुरो मान्छेले बिर्से। त्यहाँ पृथ्वीनारायण शाहको शालिग राखे पृथ्वी राजमार्गको अन्तिम टुङ्गोमा, त्यसले पृथ्वी चौक भनेर यसरी भने। अब विराटनगरमा महेन्द्र चौक भनेर राखे। अब त्यस्तै किसिमको जस्तो अब सुर्खेत भनेको काला, अब त्यो चाहिँ पानी भएको ठाउँ, श्रीमान वीरेन्द्रको पालामा सदरमुखम सारेर त्यसको चाहिँ उजागर भयो, वीरेन्द्र नगर भन्ने नाम राखे, अब त्यो वीरेन्द्रको शालिग राखे। त्यस्तै अब अहिले वीरगंज भनेर छ, वीरगंज भनेको चाहिँ वीर शमशेरले स्थापना गरेको, चन्द्र निगाहपुर भन्ने छ, चन्द्र शमशेरले चाहिँ स्थापना गरेको, र नेपालगंज भन्यो त्यो जङ्गबहादुरले स्थापना गरेको, जङ्गगंज भनेर नेपालगंज भने नेपालको नाममा उसले चाहिँ सहर बसाले। त्यस्तै ठाउँहरू छ नि, जस्तै वीरेन्द्र नगर भनेर भनेको छ, त्यसमा जसको योगदान छ त्यो व्यक्तिको शालिग त्यहाँ राख्ने हो।
1: एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु भएको छ। आज मात्रै रोल्पाका 2 महिलाको पहिरोमा परेर मृत्यु भएको छ। काठमाडौँको तारकेश्वरमा गाड़ीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। कर्णालीका मुख्यमन्त्री कौडेलको राजीनामा आएको छ। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 मुद्दे सहमति भएको छ। 5 प्रदेशमा संयुक्त सरकार, मधेश र गण्डकीमा थप परामर्श हुने भएको छ। डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ प्रस्थान गरेका छन्। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन जारी रहेको छ। शालिग संरक्षणमा स्थानीयको चासो कम रहेको विज्ञको भनाई छ। र भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा, ककरो जनता पार्टीको आन्दोलन फिर्ता भएको छ। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग गरिएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्बु एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल साउन 10 गते आइतबार, आषाढ शुक्ल पक्ष द्वादशी तिथि, ईस्वी सन् 2026 जुलाई 26 तारीक, नेपाल सम्बत 1146 दिल्ला अथवा आज बिहान सूर्योदय 5:24 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:55 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। खर्च चालक बेपत्ता, दण्ड मापदण्ड विपरीत सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक हेल्थ केयर सेन्टर सिल। पहिरोले बगाएर रोल्पामा दुई महिलाको मृत्यु, एक घाइते। बिजनेस कुर्दै संसद, एमाले नेकपा बीज, पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति। सरकार भारत सरकार र कक्रोच जनता पार्टी सीजेपी बीचको वार्ता सफल, एक महिनादेखि चलेको आन्दोलन स्थगित।

गरेको अनटेस्ट भ्यान सड़कबाट करिब 25 मिटर तल त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो। दुर्घटनामा परेको गाड़ीको चालकको नाम थर र ठेगाना खुल्न नसकेको र गाड़ीमा अन्य व्यक्ति थिए वा थिएनन् भन्ने तथा मानवीय क्षतिको यकिन विवरण समेत प्राप्त हुन नसकेको बताइएको छ। बेपत्ता चालक तथा नदीमा खसेको ईभी गाड़ीको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मापदण्ड विपरीत सञ्चालन रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक हेल्थ केयर सेन्टर सील गरिएको छ। सुनकोशी गाउँपालिका स्थित सिन्धु सदवार अस्पताल, बारविसे नगरपालिका स्थित क्रिस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली तथा बलिफी गाउँपालिका स्थित पराजुली हेल्थ केयर प्रालीलाई संयुक्त अनुगमन टोलीले सीलबन्दी गरेको हो। जिल्ला प्रशासनकाले सिन्धुपाल्चोकका अनुसार जनस्वास्थ्य सेवा ऐन 2075 तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन 2075 दोस्रो संशोधन 2081 बमोजिम कानूनी कार्यवाहीका लागि ती स्वास्थ्य संस्था सील गरिएको हो। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आवश्यक अनुमति नलिई सञ्चालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको, अनाधिकृत रूपमा ल्याब तथा एक्सरे सेवा सञ्चालन गरेको र सम्बन्धित निकायको निर्देशन समेत पालना नगरेको पाइएपछि कार्यवाही गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाई तथा जनस्वास्थ्य कार्यालय सहित सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले यसअघि दुई पटकसम्म दर्ता नवीकरण तथा कानूनी प्रक्रियामा आउन पत्रचार गर्दा पनि अटेर गरेपछि सील गरिएको हो। यसैबीच जिल्ला प्रशासन कार्यालयले जिल्लाभर बजार तथा निजी स्वास्थ्य संस्थाको अनुगमनलाई थप तीव्र बनाएको छ। कानून विपरीत सञ्चालन भएका तथा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि आवश्यक कानूनी कार्यवाही गरिने प्रशासनले जनाएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पनि सबै निजी स्वास्थ्य संस्थालाई प्रचलित कानून अनुसार दर्ता नवीकरण र मापदण्ड पूरा गरेर मात्र सेवा सञ्चालन गर्न आग्रह गर्दै अटेर गर्ने संस्थामाथि कड़ा कार्यवाही गरिने स्पष्ट पारेको छ। बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले समेत प्रदेशका 13 वटा निजी स्वास्थ्य संस्थाको अनुगमनलाई तीव्र बनाएको जनाउँदै जनस्वास्थ्यसँग खेलबाड गर्ने तथा कानूनी प्रक्रियामा नआउने स्वास्थ्य संस्थामाथि कड़ा कार्यवाही गरिने जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रोपा सिन्धुपाल्चोकको विवादका कारण स्थगित भएको जिल्ला अधिवेशनको मिति तोकिएको छ। जिल्ला अधिवेशन साउन 22 गते चौतारामा हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न निर्देशन दिएको हो। जिल्ला अधिवेशन गर्नु अघि सिन्धुपाल्चोकको लिसङको पाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। स्थगित भएको चरणबाट अधिवेशन शुरू गरेर सफलतापूर्वक सम्पन्न गर्न भनेको छ। काभ्रेको धुलीखेल स्थित एक होटलमा स्पिकरको लाइन सर्ट भएर करेन्ट लागेका कारण एकजनाको ज्यान गएको छ। धुलीखेल नगरपालिका 3 स्थित हिमालयन दृश्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका 21 सतुङ्गल बस्ने 30 वर्षीय डेनिस प्रधानको मृत्यु भएको हो। उनी अन्नपूर्ण केबल लाइन सतुङ्गलमा कार्यरत रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका 6 टेकानपुर भन्ज्याङ स्थित सिंचाई ट्याङ्कीमा डुबेर करिब 2 दर्जन भन्दा बढ़ी बाँदर मरेका छन्। स्थानीयका अनुसार पानी पिउन तथा खेल्ने क्रममा ट्याङ्कीमा खसेका बाँदरहरू बाहिर निस्कन नसक्दा सामूहिक रूपमा मरेको अनुमान गरिएको छ। घटनाबारे जानकारी पाए लगत्तै स्थानीयवासी र सम्बन्धित निकायले आवश्यक अनुसन्धान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ाएका छन्। घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने वन्यजन्तुको सुरक्षाका लागि सिंचाई ट्याङ्की तथा यस्ता खुला संरचनामा आवश्यक सुरक्षा उपाय अपनाउनु पर्ने माग उठेको छ। साझा खबरमा राष्ट्रिय खबर, रोल्पाको सुनछहरी गाउँपालिका 1 सेरम स्थित दवाङ लेकमा पहिरोमा परेर
बेपत्ता भएका दुई महिला मृत अवस्थामा भेटिएका छन्। पहिरोमा परि गाई बाख्रा चराउन गएकी स्थानीय महिला 35 वर्षीय अमीरा घरतीमगर र 38 वर्षीय असौजी घरतीमगरको ज्यान गएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले बताउनु भएको छ। सोही पहिरोमा परेर गम्भीर घाइते